0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुसाउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: लो, यति छिटो आमा बन्न लागेको त? थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
3: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 24 गते आइतबार, अगस्त 9 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको एकादशी तिथि, अन्तर्राष्ट्रिय आदिवासी दिवस, राष्ट्रिय भू संरक्षण दिवस र संस्कृत दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौँडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू।
1: सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, कांग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति अनुसार प्रदेशमा अझै बनेन सरकार।
0: टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र, मनसूनमा अल निनोको प्रभाव कमजोर।
1: चीनको पूर्वी तटीय क्षेत्रमा टाइफुन आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द। थाइल्याण्डमा एक विद्यालयमा गोली चल्दा 7 जनाको मृत्यु। जन्मसिद्ध नागरिकता सीमित गर्ने अमेरिकी राष्ट्रपति

0: कार्य थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफामा जान थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमानदार प्रयास, कानून कार्यान्वयन र टीम वर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। जीवनजल र सिटामोल मात्रै उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। लामो समय बन्द भई आर्थिक वर्ष 2074-75 सञ्चालनमा आएको यस लिमिटेडले विगतका सबै निजी क्षेत्रलाई मात्रै औषधि वितरण गर्ने गरेको थियो। आर्थिक वर्ष 2082-83 सरकारले संघ प्रदेश स्थानीय तह मार्फत समझदारी गरी औषधि वितरण गर्न थालेको लिमिटेडले जनाएको छ। लिमिटेडले अहिले सिटामोल, जीवनजल लगायतका विभिन्न 11 प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ। लिमिटेडका महाप्रबन्धक कैलाश कुमार पनिरले यो वर्ष 25 थरीका औषधि उत्पादन गर्ने लक्ष्य रहेको र आगामी 2 महिना भित्रमा थप 11 औषधि उत्पादन गर्न लागि समेत जानकारी गराउनु भएको छ। त्यसै गरी दुग्ध विकास संस्थान डीडीसीको कारोबार पनि बढ़ेको छ। प्रधानमन्त्री शाहले गत जेठमा चीज खानुभएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि डीडीसीको व्यापार हत्तै बढ़ेको हो। त्यस्तै नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रूपियाँले बढ़ी हो। त्यस्तै सिंहदरबार वैद्यखाना विकास समितिले पनि नयाँ सरकार गठनपछि 11,16,00,000 रूपियाँ बराबरको आयुर्वेद औषधि उत्पादन गरी बजारीकरण समेत गरेको छ। त्यस्तै सरकारी स्वामित्वका 7 उद्योगको सम्पत्ति तथा स्थायित्व मूल्यांकन गर्ने कार्य सम्पन्न भएको छ। गत वैशाख 15 मन्त्री परिषद बैठकले 7 उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकारणमा अर्थ मन्त्रालयले ती उद्योगको डीडीए अध्ययन गरेको हो। यता लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौडा कपड़ा उद्योग लिमिटेडले प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाली सेनालाई नेपाल सरकारले मरमत सम्भार र उत्पादनको जिम्मेवारी दिएसँगै सरसफाई तथा मरमतपछि उद्योगका लुम सञ्चालन गरेर हिजोबाट प्रारम्भिक परीक्षण शुरू गरिएको हो। गत जेठको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले कपड़ा उद्योगको अवलोकन गर्नुभएको थियो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय मार्फत काम शुरू गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले उत्पादन परीक्षण सफल भएको जानकारी गराउनु भएको छ। उहाँले उद्योगको स्तर उन्नति गरेर सञ्चालन गरिने समेत बताउनु भएको हो।
1: अब राजनीतिक प्रसंग। एमाले र नेकपा बीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्यल देखिएको छ। साउन 9 सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेक अन्य प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन। कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भइसकेका छन् तर मन्त्री परिषद विस्तार हुन सकेको छैन। एमाले र नेकपा बीच कोशी, बागमती र लुम्बिनीमा एमाले नेतृत्व तथा सुदूरपश्चिम र कर्णालीमा नेकपा नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो। नेतृत्व 7 प्रदेश मध्ये कोशी र लुम्बिनीमा एमालेकै नेतृत्व रहेकाले ती प्रदेशमा नयाँ सरकार गठन गर्नुपर्ने अवस्था छैन। तर सहमति अनुसार विश्वासको मत लिएर नेकपा सहितको मन्त्रीमण्डल गठन गर्नुपर्ने भए पनि त्यसतर्फ प्रक्रिया अगाडि बढ़न सकेको छैन। सुदूरपश्चिम र बागमतीमा सरकार अल्पमतमा परिसके पनि कांग्रेसले आफ्ना मुख्यमन्त्रीलाई राजीनामा गराएको छैन। कांग्रेसले ती मुख्यमन्त्रीलाई विश्वासको मत लिन समेत निर्देशन दिएको छैन, जसका कारण सरकार अल्पमतमा परिसक्दा पनि कांग्रेसका कारण ती दुई प्रदेशमा सरकार पुनर्गठन वा नेतृत्व परिवर्तनको विषय अन्यल नपरेको हो। गण्डकी र मधेसमा भने छलफल गर्दै जाँदा जुट्ने सहमतिका आधारमा अन्तिम निष्कर्षमा पुग्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गर्नुभएको छ। तर सहमति अनुसार सरकार गठनका लागि यी दुई दलले पर्याप्त अग्रसरता देखाउन सकेका छैनन्। यसैबीच सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फूट तत्काललाई रोकिए पनि दुई समूह बीचको शक्ति संघर्ष नरोकिने देखिएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा अघि बढ़ने योजनामा छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले तल्ला तहका अधिवेशनहरूको तालिका सामान्य संशोधन भए पनि 15 औं केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने

0: आउनु भएको छ। यसअघि केन्द्रीय कार्य समिति बैठकले दुई भदौबाट ओडा अधिवेशन शुरू गरी 14 देखि 19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पनि गरिसकेको छ। यसैबीच संघीयता गणतन्त्र तथा धर्मनिरपेक्षताका पक्षधर 8 राजनैतिक दलले हिजो अग्रगामी मोर्चाको घोषणा गरेका छन्। विशेष गरी मधेसी थारू तथा आदिवासी जनजातिको मुद्दामा राजनीति गर्दै आएका दलहरूले मोर्चा गठनको घोषणा गरेका हुन्।
1: विक्रमसम्म 2063-64 मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व, समानुपातिक समावेशिता, नागरिकता, संघीयता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो। कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो। तर मुद्दालाई राजनीतिक एजेण्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए। तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा उदाए। मधेसमा राजनीतिक प्रभावबारे जनमत पार्टीका अध्यक्ष सीके राउतले भन्नुभयो,
2: अलगतान्त्रिक गतिविधिहरू बढे त्यति बेला हामी यसरी नै जमा भएका छौँ, एकत्रित भएका छौँ, आफ्ना मतभेदहरू एकछिनलाई बिर्सेर, आफ्ना वैचारिक फरकपनालाई बिर्सेर भए पनि हामी एकत्रित भएर इतिहासमा संघर्ष गरेका छौँ।
1: मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन, पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा 5 चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजित भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो,
3: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेट तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लडाई लड्दै आए। त्यस कारणले अब पनि यो टुट फुटले गर्दाखेरि फेरि पार्टी भयो, टुट फुट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो, माग भयो, माने राज्यले।
1: दुई दशकमा मधेस केन्द्रित दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रित दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए। मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढ़ी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा,
4: यो साझा संकल्प, यो साझा अभियान, यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको।
1: संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय, समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन्। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाईबाट बस्ने भरपर्दो उपाय,
5: घर वरिपरि झाडीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो, सुत्दाखेरि झुल लगाउनु पर्यो, रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है, अनि जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ, त्यो टकटकाएर लगाउनु पर्यो, आफूलाई केयरफुल भएर हेर्नु पर्यो, त्यही नै हो सर्पबाट बस्ने उपाय।
0: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका 4 पुल अलपत्र लगायतका खबर बाँकी छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
7: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: साधारण सभा हुने स्थान टिकापुर योगा आश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
7: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 091-560-892।
8: भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
9: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राष्ट्रिय गौरवका दुई सिंचाई आयोजना 7 वर्षमा सक्ने गरी ठेक्का लागेका भेरी बबई र सुनकोशी मरिन दशक नाग्दा पनि अलपत्र शीर्षकमा मिलन विश्व कर्माले खबर लेख्नु भएको छ भने 28 साउनमा देउबा काठमाडौँ फर्कदै शीर्षकमा अर्को खबर प्रकाशित छ। गत फागुनमा उपचारका लागि विदेश जानुभएका देउबा फर्किँदै हुनुहुन्छ। कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा पूर्व निर्धारित कार्यतालिका भन्दा 2 दिन ढिला गरी 28 साउनमा स्वदेश फर्किन लाग्नु भएको हो। यसअघि 26 साउनमा स्वदेश फर्किने भनिए पनि समय परिवर्तन गरिएको उहाँ निकट नेताहरूले बताएका छन्। हाल उहाँ हङकङमा हुनुहुन्छ। त्यस्तै 16 वर्षीय नाबालिकाको अवैध डिम्ब कारोबार प्रहरीमा हाजिर भए लगत्तै डाक्टर नूतन शर्मालाई सरकारी वकिल कहाँ पुर्याइयो, सोही दिन बयान सकेर हाजिर जमानीमा रिहा शीर्षकमा टिकराज थामीले खबर लेख्नु भएको छ। त्यस्तै मैझारो गर्दै किसान शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा टेलिकम र एनसीएललाई गुणस्तर सुधार्न निर्देशन शीर्षकमा अर्को खबर छ। दूरसंचार प्राधिकरणले दिएको मुख्य निर्देशनहरू रहेका छन्। गुणस्तरीय मोबाइल सेवा नपुगेका क्षेत्रमा पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्नुपर्नेछ। त्यस्तै सिद्धिचरण लोकमार्गका 4 पुल अल्पत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। 28 करोड़ 900 लाखमा ठेक्का सम्झौता भएको पुल निर्माणमा 14 करोड़ 45 लाख खर्च हुँदा करिब 50% मात्रै प्रगति भएको छ। आर्थिक वर्ष 2082-83 8 करोड़ र चालू आर्थिक वर्षमा 9.20 करोड़ बजेट विनियोजन भए पनि समयमै काम सकिनेमा आशंका रहेको बताइएको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा मनोविज्ञानलाई क्लिनिकको घेराबाट समुदायसम्म पुर्याइने शीर्षकमा खबर छ। रोग लागेपछि उपचार खोज्ने परम्परागत मनोविज्ञानको घेरालाई भत्काउँदै अब मानसिक स्वास्थ्यलाई रोकथाम प्रवर्धन र समुदायको सशक्तिकरणसँग जोड्ने ऐतिहासिक संकल्पसहित काठमाडौँ घोषणा पत्र 2026 जारी गरिएको छ। व्यवहार विज्ञानको विकास बहुविधागत र अन्तर सांस्कृतिक दृष्टिकोण भन्ने नाराका साथ काठमाडौँमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन 2026ले उक्त घोषणा पत्र पारित गरेको छ। नेपाल सहित विश्वभरका 22 देशका मनोविज्ञान अनुसन्धानकर्ता प्राध्यापक विद्यार्थी नीति निर्माता र सरोकारवाला सहभागी सम्मेलनले मनोविज्ञानलाई अब अस्पतालका बन्द कोठा र विश्वविद्यालयका ठेलीबाट बाहिर निकालेर सीधै जनमानस र समुदायसँग जोड्ने उद्घोष गरेको सम्मेलनका सचिव डाक्टर नरेन्द्र ठगुन्नाले जानकारी दिनुभएको छ। अर्को खबर, अन्नपूर्ण पोस्टमै ग्यासको हाहाकार पेट्रोल आकाशियो, बिजुली खपतमा सरकार अनुदार शीर्षकमा भावना प्याकुरेलले लेख्नु भएको खबर छापिएको छ भने प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा कानूनको धज्जी शीर्षकमा अर्को खबर छ। भारतीय पर्यटक आवागमन सेलिब्रेटीका पोस्टले बढ़ाए धार्मिक पर्यटक शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छापिएको छ। हिम पहिरोको 9 महिनापछि आधार शिविरमा भेटिए 5 सब शीर्षकमा भवानी खड्काले दोलखाबाट लेख्नु भएको छ। दोलखाको गौरीशंकर गाउँपालिका 9 रोलवालिङ क्षेत्रमा पर्ने हिम श्रृंखला अन्तर्गतको एलुंग्री हिमालको आधार शिविरमा 5 शव फेला परेको हो। एलुंग्री आधार शिविरमा देखिएको 5 शव गत वर्ष कार्तिक 17 गते एलुंग्री आरोहणका क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ। आर्थिक कारोबार दैनिकमा विद्युत उपभोक्ता महसूल निर्धारण निर्देशिका 2083 जारी शीर्षकमा विद्युत महसूललाई लागतमा आधारित पारदर्शी र उपभोक्ता मैत्री बनाइँदै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। आधा वर्ष सड़क बन्द तर मानसरोवर जाने पर्यटक 19% बढ़े शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। अर्को खबर भित्री पन्नामा अस्थायी इजलास वीरगंजमा मुद्दाको चाप घट्यो, गत आर्थिक वर्षमा 71.8% न्याय सम्पादन शीर्षकमा खबर छापिएको छ। निरज पिठाकोठेले वीरगंजबाट लेख्नु भएको यो खबर हो। गोर्खापत्र दैनिकमा नागरिकबाटै प्रहरीलाई निशुल्क जग्गा शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ। नेपाल प्रहरीका विभिन्न युनिट स्थापना गर्न स्थानीय समुदाय नै अग्रसर बन्न थालेका छन्। यस क्रममा कतिपय स्थानमा नागरिकले आफ्नै जग्गा निशुल्क उपलब्ध गराएका छन् भने कतै भवन निर्माणका लागि आर्थिक तथा जुन्सी सहयोग जुटाउन समेत स्थानीयवासीको सक्रियता बढ़दै गएको छ। 970 नयाँ प्रहरी युनिट स्थापनाको माग गरिएको छ। 107 रोपनी जग्गा नागरिकबाट निशुल्क प्राप्त भयो भने 28,386 थप प्रहरी जनशक्ति आवश्यक देखिएको छ, तर आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा अपराध नियन्त्रणमा पनि चुनौती देखिएको छ। 15 अर्बमा सुर्खेतमा बन्दैछ सिमेन्ट उद्योग शीर्षकमा ललित बसेलले लेख्नुभएको खबर छापिएको छ भने दुर्लभ प्रजातिको वन सुन्तला भेटिएको बारेमा हेटौडाबाट लेखिएको खबर छ। लोप हुँदै गएको दुर्लभ रैथाने प्रजातिको वन सुन्तला मकवानपुरको मनोहरीमा भेटिएको हो। सन्दर्भ राष्ट्रिय भू संरक्षण दिवस, चुनौतीपूर्ण बन्दै माटो संरक्षण शीर्षकमा खबर छापिएको छ। कान्तिपुर दैनिकमा मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरीद गरिँदै शीर्षकमा लेखिएको खबर छ। गौरव पोखरेलले लेख्नु भएको हो। मधेसको पछिल्लो तनावमा गोली प्रहारबाट 4 मृत्यु भए र आलोचित हुनु परेपछि गैर घातक हतियार खरीदमा सरकारको प्राथमिकता रहेको उल्लेख गरिएको छ। प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्न लागेको बारेमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँगको व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौँस्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टा छुट्टै भेट गर्ने हुनुभएको छ। शाहले भोलि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग छुट्टा छुट्टै भेट गर्दै हुनुहुन्छ। भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत चार्ज डी अफेयर्स स्कट अबमसँग भेटवार्ता गर्ने तय भयो उल्लेख गरिएको छ। बास्नदार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा उपेन्द्र राज पाण्डेले लेख्नु भएको छ भने 66% श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनीहरू किन आलोचित शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर, 135 सरकारी इमेल कम्प्रोमाइज, सरकारी अधिकारीकै नाममा भ्रामक इमेलको बिगबिगी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। टाइफुन डल्फिन नामको आधीका कारण चीनको पूर्वी तटीय क्षेत्रमा विद्यालय र पर्यटन गतिविधि बन्द गरिएको छ। आधीको जोखिमले जनजीवन प्रभावित भएको चीनिया संचार माध्यमले उल्लेख गरेका छन्। आधीको अधिकतम निरन्तर हावाको गति करिब 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरिएको छ। आधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढ़ी तथा पहिरोको जोखिम बढ़ने अधिकारीहरूले बताएका छन्। टाइफुन आज राति झेजियाङ प्रान्त तथा छिमेकी फुजियाङ प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान समेत गरिएको छ। थाइल्याण्डको राजधानी बैंकक नजिकैको एक विद्यालयमा गोली चल्दा कम्तीमा 7 जनाको मृत्यु भएको छ। गोली प्रहारबाट 30 जना घाइते भएका छन्। स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले कक्षा नौमा अध्ययनरत एक विद्यार्थीले गोली चलाएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार ती विद्यार्थी एउटा कोठाबाट अर्को कोठामा जाँदै शिक्षकमाथि गोली प्रहार गरेका थिए। गोली प्रहार गर्ने छात्र पनि मृत फेला परेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने घोषणा गर्नुभएको छ। सर्वोच्च अदालतले केही साता अघि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उहाँको अघिल्लो प्रयासलाई अस्वीकार गरेपछि उहाँले 2 नयाँ कार्यकारी आदेश जारी गर्नुभएको हो।
0: साझा खबरमा अब खेल खबर। अमेरिकी अलराउण्डर हरमित सिंहले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्नुहुनेभएको छ। जनकपुर बोल्सले हिजो सामाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको घोषणा गरेको छ। नेपालकी अन्भी शाहीले दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सम्पन्न प्रतियोगितामा अन्भीले गर्ल्स 10-11 वर्षको एकल कातामा स्वर्ण जित्नु भएको हो। सबिन तामाङ प्रथम काठमाण्डु खेल मण्डल एनआरजी नेपाल चप 16 ग्राण्ड मास्टर्स स्नुकर च्याम्पियनशीपका च्याम्पियन हुनुभएको छ। एनआरटीको आयोजनामा भएको प्रतियोगितामा सबिनले रोहित छेत्रीलाई एकपक्षीय रूपमा 6-1 फ्रेमले हराउनुभयो। र जेभियर र गोल्डेन गेट कलेजले प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
1: सर्पको टोकाईबाट बस्नका लागि अप्नाउनु पर्ने उपाय र सर्पको बाँच्न पाउने अधिकार कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
15: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
14: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
15: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
14: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
15: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
14: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
15: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको।
1: सर्पले नटोकोस भन्नका लागि कसरी सावधानी अपनाउने, हामीले सर्प विज्ञ सेव द लाइफ्स का अध्यक्ष कमल देवकोटासँग कुराकानी गरेका छौं।
5: झाडीहरू, ढुङ्गाको चाङहरू, कोठामा एकदम स्टोर गरेर राखेका सामानहरू धेरै छन् भने त्यस्तोमा उसलाई चाहिँ सुरक्षित बासिसान जस्तो मानेर आएर लुक्ने गर्छ। त्यसले गर्दा आफ्नो घर वरिपरि झाडीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो। सुत्दाखेरि झुल लगाउनु पर्यो। रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानुपर्दा टर्च बोक्नु पर्यो है। अनि जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ, त्यो टकटकाएर लगाउनु पर्यो। आफूले केयरफुल भएर हेर्नु पर्यो। त्यही नै हो सर्पबाट बस्ने उपाय।
0: कुनै कुनै त्यस्तो वनस्पति अथवा कुनै त्यस्तो झारहरू लगेर राखिदियो भने पनि अथवा रोपिदियो भने पनि सर्प आउँदैन, त्यसले त्यसलाई रोक्छ भनेर हामी सुन्छौँ, अनि त्यसमा कतिको सत्यता?
5: त्यस्तो छ, वैज्ञानिक आधारमै हेर्दा चाहिँ त्यसको पूर्ण रूपमा वैज्ञानिक आधार आइसकेको छैन। कहिलेकाहीँ अब सर्प बढी लागिराख्यो, घरमा देखिराख्यो भने वरपर मटितेल फिनल छर्केर पनि हामीले राख्ने गरेका छौँ भन्नुहुन्छ होइन। त्यो अलिकति रिक्सतिर गयो, अब गाउँघरतिर अब तराईमा खरको घरहरू रहेछ, त्यस्तो रहेछ भने अब मटितेल पेट्रोल छर्किँदा आग लागि हुन सक्ने सम्भावनाहरू बढ्यो। केटाकेटीहरूले अब माचिस खेलाइदियो भने अर्को रिस्क भयो। त्यसले गर्दा त्यो चाहिँ अलिकति रिस्की भयो। फेरि एसिड हो सर्पको लागि, त्यो सर्पको शरीरमा पर्यो भने त्यसले सर्पको ज्यानै पनि लान सक्छ अथवा घाइते बनाएर छोड्छ। त्यसले गर्दा अब त्यस्ता अल्टरनेटिभहरूमा जानुभन्दा साफसफाइमा ध्यान दिने र सर्प देखिएमा आफू जोगिएर तुरन्त नजिकैको वन कार्यालय अथवा प्रहरी प्रशासन अथवा नगरपालिका या सर्प उद्धारकर्ता कोही हुनुहुन्छ भने त्यहाँ चाहिँ खबर गर्नु पर्यो।
0: कञ्चनपुरमा एउटा सर्पले टोकेको घटना हेर्यौं, झोलभित्र सर्प पसेर टोक्यो, पछि अस्पताल लैजाँदाखेरि बाटोमै मृत्यु भयो। अब झोल लगाउने भन्छौ, फेरि झोल लगाएर मात्रै पुग्ने हो कि त्यसमा के सावधानी अप्नायो भने सर्पको टोकाइबाट बच्न सकिने भयो?
5: झोल त लगाएको छ तर टोक्यो भन्दा झोल लगाउनु भन्दा अगाडि नै सिरानी मुनि गएर करेक सर्पहरू लुकिसकेको हुँदो रहेछ, त्यो अवस्था पनि भयो। पहिले नै बिस्ताराको अब त्यो खाटको भनौँ न पलङको चार कुना हुन्छ, जुन चाहिँ हामीले झुल अथवा तन्ना च्याप्ने ठाउँ, त्यहाँनिर गएर त्यो कप्चेरामा बसदिएको हुन सक्छ झुल लगाउन अगाडि नै, त्यो चेक गर्नु पर्यो। त्यही भएर सावधानीपूर्वक चेक गर्ने, सबै बिस्ताराहरू टकटकाउने अनि बल्ल झुल लगाउने गरियो भने चाहिँ त्योबाट बस्न सकिन्छ। अथवा झुल लगाएर पनि अलिकति हात खुट्टाहरू बाहिर टच गरेर सुत्या रहेछ भने त्यो रिक्स त फेरि सधैँ रहन्छ।
0: अत्यन्त पातलो पातलो कपडाहरू बिछाएर सुत्नुपर्ने अवस्था तराई मधेसमा छ, अनि त्यो पातलो लुगामा झुललाई भित्र कोच्नको लागि त्यति पुग्दैन त्यसले, अनि त्यसको विकल्पमा अथवा त्यहाँनिर थप त्यति हुँदाहुँदै पनि त्यसैमा पनि हामीले सावधानी अप्नाउने ठाउँ छ कि अथवा के कसो गर्न सकिएला?
5: सर्पकोमा त सावधानी बाहेक अरू दोस्रो खासमा उपाय गाह्रै छ। अल्टरनेटिभ भनेको अलिकति लामो तन्नाहरू लिनु पर्यो, जस्तो अहिले पाइन्छ अब खाट भन्दा पनि लामो डबल साइजको भएर त्यसलाई राम्ररी ऱ्याप गर्न मिल्ने खालका तन्नाहरू पाइन्छन्। थ्योरिटिकल्ली प्र्याक्टिकल्ली कुराहरू अप्नाउन गाह्रो पर्छ, जस्तो हामीले भन्दाखेरि खेतबारीमा काम गर्दाखेरि ग्लोभ्स लगाउनु, ठूल्ठूलो बुट लगाउनु भन्छौं, तर कहिलेकाहीँ प्र्याक्टिकल्ली अब ग्लोभ्स नलगाइकन खाली खुट्टा होइन एउटा सानो सेन्डो र कट्टु मात्र लगाएर खेतमा काम गर्नुपर्ने हुनसक्छ। अब घाँस दाउराहरू गर्दाखेरि पनि सावधानीपूर्वक हेर्ने, खोरहरूमा कुखुराहरूको खोरहरूमा हात हाल्दा पनि सावधानीपूर्वक हेर्ने भन्छौं, तर त्यो गर्दा गर्दै कहिलेकाहीँ अब धेरैचोटि हेरिया हुन्छ, एक दुईचोटि छैन होला भनेर हालेको बेलामा टोकेका घटनाहरू पनि छन्। त्यसले गर्दा यसमा चाहिँ आफू आफ्नो सतर्कता नै पहिलो चाहिँ बस्ने उपाय हो, त्योभन्दा अरू भनेको चाहिँ अलिकति गाह्रै छ यो केसमा।
0: सर्प विज्ञ सेभ द लाइफ्सका अध्यक्ष कमलदेव कोटासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: प्रधानमन्त्रीले भारतीय र चीनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज 32 अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा जानकी गाउँपालिकाको दुर्गौलीमा अन्तर्क्रिया कार्यक्रम हुने। उज्यालो बहुद्देश्य सहकारी संस्था शक्तिद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन, 285 जनाले उपचार सेवा लिए। टीका प्रकाश सम्राट खनाल चर्चित रियालिटी शो द भोइस अफ किड्स को फाइनलमा प्रवेश, भोट गर्न सम्राटको आग्रह। र एनपीएल 2026 को मिति घोषणा, तिहारमा पनि खेल हुने। अब खोज खबर विस्तारमा। आज विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। सोही अवसरमा जानकी गाउँपालिका वडा नम्बर 1 दुर्गौलीमा पनि कार्यक्रम हुने भएको छ। दुर्गौलीमा आदिवासीको भाषा, संस्कृति, पहिचान र संविधानमा प्राप्त अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएको छ। नेपाल आदिवासी उत्थान समाज, जानकी एक दुर्गौलीको आयोजना र जानकी गाउँपालिकाको सहकार्यमा अन्तर्क्रिया आयोजना गरिएको छ। आयोजकले कार्यक्रमलाई सफल बनाउनको लागि सरकारवालाहरूलाई पत्राचारदेखि आवश्यक व्यवस्थापन समेतको तयारी भइसकेको आदिवासी उत्थान समाज जानकी एकका अध्यक्ष दिनेश थारूले जानकारी दिनुभयो।
1: अहिलेसम्म राम्रो तयारी भएको छ। जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीसँगको समन्वय र सहकार्यमा चाहिँ हामीले प्लानिङ गराएका छौं। हाम्रा पूर्व अध्यक्ष प्रदीप चौधरी, उमा महतौजी लगायत कार्यकर्ताहरू हामीहरू चाहिँ गएका थियौं र यसलाई सभ्य र भव्य रूपमा परिचालन गर्नुपर्छ भन्ने कुरो गरिएको छ। वर्गरहरूलाई परिचालन गरिएको छ, युवा भाइहरूलाई परिचालन गरिएको छ, महिलाहरूलाई परिचालन गरिएको छ, खबर भएको छ र उहाँहरूलाई हामीलाई राम्रो सकारात्मक कुराहरू दिनुभएको छ।
0: आदिवासीको भाषा संस्कृति संरक्षण गर्ने, अधिकार संरक्षण सम्वर्धन सम्बन्धी सचेत गराउने लगायतको उद्देश्यले कार्यक्रमको आयोजना गर्न थालिएको उहाँको भनाइ छ।
1: विश्व आदिवासी दिवस चाहिँ नै युएनले दिएको आत्मनिर्णयको अधिकारको कुराहरू भए अनि त्यसपछि प्रकृतिका संरक्षणका कुराहरू भए, भाषा संरक्षणका कुरा भए अनि त्यसपछि ललित कलाको संरक्षणका कुराहरू भए, शिक्षामा चाहिँ नै पहुँचका कुराहरू भए आदिवासीहरूको, त्यसपछि रोजगारमा पहुँचका कुराहरू भए, यी सबै कुराहरूलाई नेपाल सरकारले दिएका कुराहरूमा जुन दिएको आरक्षणका विषय त्यसलाई पनि उजागर गर्ने, स्थानीय सरकारमा उनीहरूको पहुँच बढाउनका लागि नीति निर्माण बनाउने, वर्गरहरूको ऐन र कानून बनाउनको लागि पहल गर्ने र यहाँ भएका जति पनि आदिवासीहरू छन्, मगरहरू छन्, पिछडिएका छन्, यिनीहरूको बारेमा केही 83 र 84 का कार्यक्रमहरूको समीक्षा र उहाँहरूलाई सचेत गराउनका लागि यो कार्यक्रम गरिन लागि हो।
0: कार्यक्रममा आदिवासीको भाषा, संस्कृति, अधिकार, राज्यले बनाउने नीति, स्थानीय सरकारले गर्ने कामका विषयमा छलफल केन्द्रित रहने बताएको छ।
1: कसरी यसलाई चाहिँ प्रवर्धन गर्न सक्छौ, कसरी सम्वर्धन गर्छौ, राज्यले नीति के बनाउन सक्छ र हामीले चाहिँ स्थानीय सरकारमा के कुराहरू गर्न सक्छौ र उहाँहरूले के गर्न सक्नुहुन्छ भन्ने कुराहरूलाई नै हामी यसलाई महत्वको साथमा बढी चर्चामा राख्छौ।
0: कार्यक्रममा महिला, युवा, वर्गर लगायतको उपस्थिति रहनेछ।
1: हामीले छुट्याएको वर्ग अनुसार वर्गरहरूको कानूनहरूका कुराहरू, वर्गरले भोग्नु परेका समस्याको कारणले वर्गर समूह, अब युवाहरूले बेरोजगारका रूपमा सहनुपर्ने विभिन्न कुराहरू चाहिँ

0: युवाका साथीहरूका कुराहरू र राजनीतिक कर्मीहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि नीति नियममा काम गर्ने मान्छेहरू चाहिँ सहभागी हुनुहुन्छ र महिलाहरूको पहुँच कहाँसम्म भएको छ, राजनीतिक पहुँच भयो कि भएन, आर्थिक पहुँच भयो कि भएन, शिक्षामा पनि पहुँच भयो कि भएन भनेर हामीले चारवटा वर्गलाई विशेष गरेर प्यानलको दृष्टिकोणबाट चाहिँ छलफल गराउने र त्यसको निचोड निकाल्ने कोसिस गरिरहेछौं।
1: कार्यक्रममा आदिवासी जनजातिका पौराणिक गीत, कविता, पौराणिक कलाको प्रस्तुति पनि देखाइनेछ। उज्यालो बहुद्देश्य सहकारी संस्था शक्तिले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा 285 जनाले उपचार सेवा लिएका छन्। सेवा लिनमा 165 महिला र 120 जना पुरूष रहेका छन्। शिविरमा 50 जनाको नाकको उपचार, 209 जनाको कानको उपचार र 78 जनाको घाँटीको उपचार गराएका छन्। उपचार सेवा लिएका मध्ये थप उपचार गर्नुपर्ने कानका 32, नाकका 5 र घाँटीका समस्या भएका 8 जनालाई शल्यक्रियाका लागि नेपालगंज रेफर समेत गरिएको छ। थप खबर सहकर्मी रत्न पुनमगरबाट।
2: उज्यालो बहुद्देश्यीय सहकारी संस्था लिमिटेड शक्तिको आयोजनामा शक्तिमा एक दिने स्वास्थ्य शिविर सञ्चालन भएको छ। शनिबार सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा नाक कान घाँटीको समस्याको उपचार तथा परामर्श प्रदान गरिएको छ। सहकारी संस्थाले बचत संकलन तथा ऋण लगानी गर्नुका साथै अन्य सामाजिक गर्नुपर्ने काम पनि गर्नुपर्ने भएकाले त्यही सामाजिक कार्य अन्तर्गत यो निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताउनुभयो।
3: सञ्चालन गर्नुको मुख्य उद्देश्य के हो भने संस्थाले कार्यक्षेत्रमा बसोबास गर्ने सम्पूर्ण शेरदानी सदस्यहरूको बचत, ऋण र अन्य कारोबार सँगसँगै यो सामाजिक दायित्व अन्तर्गत सदस्यहरूको स्वास्थ्य सम्बन्धी पनि काम गर्नुपर्ने, सरसफाइ सम्बन्धी पनि काम गर्नुपर्ने हुँदा संस्थाले गरिरहेको बचत ऋण भयो, मल खाद भयो, त्यसै गरी बीज वृद्धिको कस्टमाइजिङ, सुलभ एग्रोभेट सञ्चालन र हार्भेस्टिङको काम सँगसँगै हामीले पहिलो पटक निशुल्क नाक कान घाँटीको शिविर सञ्चालन गरेका छौं।
2: स्वास्थ्य शिविरमा नाकको एलर्जी भएका, नाकमा मासु पलाएको, ग्यास्ट्रिकका कारण घाँटीमा अड्किने समस्या भएका, कानको जाली पाल परेका बिरामीहरू बढ़ी देखिएको शिविरमा सहभागी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल शाहीले जानकारी दिनुभयो।
4: बिरामी हेर्दाखेरि चाहिँ अब नाक र घाँटीको बिरामी हेर्दा नाकको एलर्जीका बिरामीहरू एकदमै धेरै नै देखिएको छ। सँगसँगै नाकमा मासु पलाएको रोग, पिनासका रोगहरू र घाँटीमा विशेष गरी टन्सिल, लामो समयदेखिको टन्सिल, फेरिन्जाइटिस, पेटका ग्यास्ट्रिकले गर्दाखेरि घाँटीमा अड्किने रोगहरू बढ़ी देखिरहेका छ र साथसाथै घाँटीको वरिपरि डल्ला, गिर्खाहरू पलाउने रोगहरू पनि देखिरहेको छ र यो बाहेक कानमा कुवाल परेर कानको अपरेशन गर्ने बिरामीहरू पनि देखिएको छ।
2: शिविरमा आएर चेक जाँच गराएका बिरामीलाई यदि अपरेशन गर्नुपर्ने अवस्था देखिएमा बीएन अस्पताल नेपालगंजले विशेष छूटमा अपरेशन गर्ने योजना रहेको छ। शिविरमा चेक जाँच गराएका केही बिरामीलाई अपरेशन गर्नुपर्ने देखिएकोले उनीहरूलाई विशेष छूटमा अपरेशन गर्नका लागि बीएन अस्पताल नेपालगंज रेफर गरिएको अस्पतालका प्रबन्धक सञ्चालक रामबहादुर ले जानकारी दिनुभयो।
5: लामो समयदेखि कान पाक्ने र कानको जाँच गर्दाखेरि कानको जालीमा पाल परेको र जाली फुटेको अवस्था देखेको छ। ती मान्छेहरूको अपरेसनको लागि हामीले चाहिँ हाम्रो बिहान अस्पतालमा विशेष छुटमा चाहिँ हामीले रिफर गरेका छौँ।
2: एक दिनै निशुल्क स्वास्थ्य शिविरमा आफूहरूले सोचे भन्दा पनि बढ़ीले सेवा लिएको आयोजक उज्यालो बहुद्देश्य सहकारी संस्था शक्तिका अध्यक्ष प्राङ्कुश चौधरीले बताउनुभयो।
6: शिविर सञ्चालन गर्नको कारण के छ भन्दाखेरि मुख्य उद्देश्य यो एउटा हाम्रो सामाजिक, हाम्रो उत्तरदायित्व अन्तर्गत पर्ने भएको हुनाले त्यही वहन अन्तर्गत हामीले चाहिँ यो एउटा एक दिने शिविर सञ्चालन गरेका छौँ, जुन शिविरमा हामीले सोचे अनुसार भन्दा पनि बढी जनाले सेवा लिनु भएको छ।
2: उज्यालो बहुद्देश्य सहकारी संस्था लिमिटेड शक्तिको आयोजनामा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा बीएन अस्पताल नेपालगंजको प्राविधिक सहयोग रहेको छ। सहकारी संस्थाहरूले बचत तथा ऋणका साथै सामाजिक उत्तरदायित्वका कामहरू पनि गर्नुपर्ने हुन्छ। त्यही अनुसार सहकारी संस्थाहरूले समुदायमा विभिन्न किसिमका सामाजिक कामहरू गर्ने गरेका हुन्छन्।
1: सहकर्मी रत्ना पुन मगर। खोज खबरमा टीकापुरका सम्राट खनाल, भोइस अफ किड्सको फाइनलमा प्रवेश लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
7: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
8: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
7: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
9: सबै बिरामी
10: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
11: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तँलाई
10: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
11: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
12: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
13: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। म बाँकी खबर। कैलालीको टीकापुरका सम्राट खनाल चर्चित रियालिटी शो द भोइस अफ किड्सको फाइनलमा प्रवेश गरेका छन्। बाल बालिकालाई गायन क्षेत्रमा स्थापित गर्दै आइरहेको शोमा सुदूरपश्चिमबाट फाइनल प्रवेश गर्ने उहाँ एक्लो बाल गायक हुनुहुन्छ। टीकापुर नगरपालिका वडा नम्बर 1 का 11 वर्षीय खनाल गायक सत्यराज आचार्य नेतृत्वको टीम सत्यबाट फाइनलमा प्रवेश गर्नुभएको हो। अब फाइनलमा प्रवेश गरिसकेपछि त्यसभन्दा पछाडि फाइनल जित्नको लागि आफूलाई भोट गरी सघाइदिन गायक खनालले आग्रह गर्नुभएको छ।
2: धन्यवाद सम्पूर्णमा हजुरहरूको साथ सपोर्टले नै म फाइनलसम्म पुगेको छु र फाइनलसम्म पुगे मात्रै हुँदैन, अब मलाई यो शो जित्नु पर्यो। त्यसको लागि तपाईँले मलाई धेरै भन्दा धेरै भोट गरेर यो सिजनको विजेता बनाइदिनु होला। यो सिजनको विजेता बनाउनको लागि मलाई भोट गरिदिनु होला। भोट गर्नको लागि खल्ती एपमा जाने, त्यसपछि भोटिङ सेक्सनमा गएर टिम सत्यमा जाने, त्यसपछि त्यहाँ 2 वटा कन्टेस्टेन्ट देखिन्छन्, एउटा सम्राट खनाल अनि एउटा कविना राई। त्यहाँबाट सम्राट खनालमा क्लिक गर्ने अनि पेमेन्ट गरेर तपाईँ आफ्नो अमूल्य भोट दिन सक्नुहुन्छ र मलाई यो शोको विजेता बनाउन सक्नुहुन्छ। हजुरहरूको एउटा भोटले नै मलाई यो शोको विजेता बनाउन सक्छ। प्लिज मलाई भोट गरिदिनु होला। सुदूरपश्चिमबाट एउटा मात्रै मानिस छ म, अब सुदूरपश्चिमेलीलाई त जिताउनु पर्यो नि। अब म कि भोट दिया निकै झिक्कै झिक्कै भोट दिया।
0: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि अहिले वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ। देशका पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका केही स्थान र मधेसका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना पनि छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा बागमती प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै बागमती प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बाजुराको बढीमालिका मन्दिर मा यस वर्ष भदौ 1 गतेदेखि नै पूजा आजा शुरू हुने भएको छ। मुख्य पूजा भने भदौ 11 गते हुने मन्दिरका पुजारी नेत्रपाध्यायले जानकारी दिनुभयो। मुख्य पूजाका दिनै दर्शनार्थीको अत्याधिक भीड़ हुने भएकाले भक्तजनको सहजताका लागि यस वर्ष करिब 10 दिन अघिदेखि नै पूजा आजा शुरू गर्न लागेको हो। जिल्ला प्रशासन कार्यालय बाजुरामा आयोजित बढीमालिका बुढ़ीनन्दा मेला व्यवस्थापन सम्बन्धी सर्वपक्षीय छलफलका क्रममा पुजारी उपाध्यायले सो कुरा बताउनु भएको हो। हरेक वर्ष बढ़ीमालिकाको मुख्य पूजामा बाजुरा सहित देशका विभिन्न जिल्ला तथा छिमेकी देश भारतबाट हजारौं भक्तजनहरू पुग्ने गर्छन्। गत वर्ष मात्रै करिब 45,000 दर्शनार्थीले बढ़ीमालिकाको दर्शन गरेको तथ्याङ्क छ। समुद्री सतहदेखि करिब 4,200 मिटर उचाइमा रहेको बढ़ीमालिका धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय पर्यटकको रोजाईमा पर्न थालेको छ। बाइस पाटन, त्रिवेणी, खेतीबेती, विष्णु पानी, धर्मद्वार र हिम श्रृंखलाको मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ। कालीकोटको पलाता गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा वाईफाई चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। कालीकोट प्रहरीले शुक्रबार पलाता गाउँपालिका नौ स्थित पलाता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि हातपात गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरीकारले कालीकोटले जारी गरेको विज्ञप्तीमा अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार र अभद्र व्यवहार गर्ने तथा अस्पतालमा अनाधिकृत रूपमा प्रवेश गरी सामान तोडफोड गरेको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको उल्लेख छ। जिल्ला प्रहरीकारले कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश खत्रीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब एक बजे चौध पन्ध्र वर्षका एघारका दुई भाई अस्पतालको वाईफाईमा मोबाइल जोडेर ओपीडी नजिकै गेम खेलिरहेका थिए। चिकित्सकले अस्पताल परिसर बाहिर गएर मोबाइल चलाउन भनेपछि उनीहरूले चिकित्सकसँग विवाद गरेका थिए। नेपाल मानव धर्म सेवा समिति टीकापुर शाखा आश्रम व्यवस्थापन समितिको अध्यक्षमा मन देवी अधिकारी चयन हुनुभएको छ। शनिबार भएको भेलाले आश्रम व्यवस्थापन समितिको उपाध्यक्ष धनबहादुर खड्का, सचिव रतन कुंवर, सहसचिव जानकी कुंवर, कोषाध्यक्ष दिव्यश्वरी अधिकारी

0: ¿no? Han de design confederación con varios primeros design suites de la casa que han salido antes y han comenzado a emitir la gaita en el cementerio ubota esta casa cementerio con esa si van a ir a ubotar la body banda body per calendario y supongo más la historia de la gente estamos a mí al indicar el
1: periodo de jungle vitra boica jitjan tu arupo con el samrachan con el corsa hasta calca jitjan arunchan y ni arupo samrachan con la guía arule que gorira que va a pasar
0: es que vale más अहिले ठ्याक्कै ठोस कदम हामीले चालेका छैनौँ. यो पनि हाम्रो यसमा अलिकति प्राथमिकता हुन्छ. जस्तै हाम्रो एउटा यो गाउँघरमा संस्कार के छ पहिलेदेखि भने चराचुरुङ्गीहरू जुत्ता चलाउने अनि जस्तै वन कुखुरा हुन्छन् तिनलाई छोप्ने यो कार्य पनि भइराखेको छ. त्यो अहिले अलिकति त्यसलाई हामीले चाहिँ थोरै कन्ट्रोल गरिरहेका छौँ. गुलेली खेल्न हामीले रोकेका छौँ र भित्र कतिपय वन कुखुराहरूलाई छोप्ने गर्थे त्यसलाई पनि हामीले चाहिँ कडाइ गरेका छौँ. अरू यहाँ भित्र जनावर छ त्यस्तो धेरै केही छैन. अब यो बान्दरहरू भयो अनि तपाईँको खरायो लगायतका जनावरहरू खरायोहरू पनि सक्छ छन् बदेलहरू छन् चराचुरुङ्गीहरू थुप्रै छन्. हामीले अघिल्लो साधारण सभामा यो चराचुरुङ्गीहरूको एउटा कृत्रिम वासस्थान बनाउने कि भन्ने छलफल भएको थियो. त्यसलाई कार्यान्वयन गर्न सकेका छैन बजेट अभावले गर्दा. चराचुरुङ्गीहरूको एउटा कृत्रिम वासस्थान वरिपरि बस्ती छ. मान्छे यो कोलाहल यताउति भयो भने चराचुरुङ्गीहरू अलि अन्त गइराखेको स्थिति छ. एउटा कृत्रिम वासस्थानको बारेमा पनि हामीले सोच बनाइसकेका छौँ.
1: अब आगामी दिनको कुरा पनि गर्यौँ हामीले संरक्षणका कुरा पनि गर्यो. अब चाहिँ जस्तो एकदम निम्न आय भएको उपभोक्ता पनि छन् भन्ने कुरा भयो. कतिपय उपभोक्ताले काठ पनि किन्न सक्ने अवस्था रहेन होइन. अब त्यस्ता उपभोक्ताहरूको जीवन उकास्नका लागि आगामी दिनमा के गर्ने योजना छ यहाँहरूसँग?
0: पहिलो कुरा त उपभोक्ताहरूको पहिला चाहिँ हामी चाहिँ एउटा सूची तयार गर्ने निम्न आय भएका विपन्न उपभोक्ताहरूको एउटा सूची तयार गर्ने. त्यो सूची अनुसार उनीहरूको रुचि के छ अहिले अवसर के देखिन्छ भनेपछि निम्न आए भए पनि उनको घरको कुनै न कुनै सदस्य इन्डिया छ कतै विदेश छ भने घरमा मेहनत गर्न नचाहने त्यो स्थिति पनि घरको घरमा भएका महिलाहरूले चाहिँ त्यो मेहनत गर्न नचाहने त्यो स्थिति पनि छ. त्यो एउटा ठुलो समस्या होइन. तर हामीले त्यो विपन्नहरूको एउटा सूची तयार गरेर उनीहरूले के चाहन्छन् त्यो अनुसार हाम्रो बजेटले भन्ने किसिमले हामीले बिस्तारै ती कार्यक्रमको अगाडि बढाउँछौँ.
1: थोरै मैले जडीबुटीकै कुरालाई पनि जोड्न चाहन्छु. यो सामुदायिक वनमा कस्ता खालका जडीबुटीहरू छन् अनि अहिलेसम्म के गर्नुभएको छ, गर्नु भएको छैन भने अब के गर्नुहुन्छ संरक्षणको लागि?
0: जडीबुटीहरू छन्, अमला छ, बेलहरू छन्, टुप्पीहरू छन्. यो हिजोबाट उपभोक्ताहरूको बनाए के भने यसलाई संरक्षण भन्दा पनि आवश्यक पर्यो. चित्र आयो, टिप्पी टिप्पी दियो, घर गयो. आवश्यकता पर्यो, अमला झार्यो होइन, लग्यो, कतै बेच्यो. त्यो स्थिति थियो. अहिले हामीले त्यसलाई अलि रोकथाम गरेर गत वर्ष हामीले अर्को एक डेढ क्विन्टल अमलाहरू बिक्री गरेको छ.
1: सामुदायिक वनबाट कति आमदानी भयो त?
0: 50 रुपियाँ किलोको हिसाबले गर्दा कति लगभग एक क्विन्टल जति हामीले बेच्यो होला
1: अमला है.
0: अमला
1: यो वर्ष पनि छ?
0: यो वर्ष अब थियो. यो वर्ष पुरै चोरले कथा लिएर आउँछन्. यताबाट घर लिन्छ एउटै सुविधा छ अनि बाहिर लिएर 20 रुपियाँ 30 रुपियाँ बिक्री गर्छ. कन्ट्रोल गर्नु गाह्रो
1: छ.
0: दिउँसै अब सुविधा रहेको हुन्छ. भित्र कति बेला पस्छन् थाहै हुँदैन. बस्तीमा गइरहेका हुन्छन्. योपालि अलि फल्न पनि कम फलेको थियो र बिक्री भएन. त्यसो 8-10 किलो खाता भयो होला. फल्नु पनि कम फलेको थियो. त्यस्तै पिप्री पिप्री पनि आउँछन्, लगेर जान्छन्. त्यसमा त्यसलाई संरक्षित गरेर अलिक कडाइपूर्वक त्यसलाई गरेपछि फेरि केही बिक्री वितरण गरेर आमदानी गर्न सकिन्छ. हामीले स्रोत पनि बनाएको छ. अमलाहरू संकलन गरेर हामीले चाहिँ अचार सामुदायिकै तर्फबाट अचार बनाउने मेसिन ल्याउने, अचार बनाउने, त्यसलाई समुदाय स्तरमा गर्ने भन्ने त्यो पनि सोच थियो. अनि त्यो अलिकति नभ्याएको स्थिति भयो. उपभोक्ताहरूलाई गरेर अचार बनाउने जिम्मा दिने. उनीहरूले बनाउँछन्, बनाएर आफ्नो पारिश्रमिक मिटाउँछन् होइन. त्यो चाहिँ उनी बाहिर एकै लटमा त्यसलाई बिक्री वितरण गर्न सकिन्छ भन्ने थियो. त्यस पनि अलिकति हामीले नभ्याएको स्थिति भयो.
1: अनि अब हामी चाहिँ कुराकानीको अन्तिमतिर आइपुगेका छौँ. अन्तिममा यहाँको केही छ?
0: सामुदायिक रेडियो टिकापुर एफएमलाई हामीले हाम्रो सामुदायिक वनको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु. यहाँको गतिविधि, यहाँ भएका क्रियाकलाप र यसको स्थितिको बारेमा आम जनता समक्ष यहाँले पुर्याउनु हुनेछ यहाँको स्थिति र यसमा प्रत्यक्ष अप्रत्यक्ष सामुदायिक रेडियोले पनि एउटा हामीलाई सहयोग गर्नेछ. त्यो अपेक्षा सहित म यहाँबाट बिदा हुन्छु. हवस्, धन्यवाद.
1: हुन्छ, समय दिनुभयो. यहाँलाई धेरै धेरै धन्यवाद छ.
2: सामुदायिक वनले हरेक गतिविधि

0: हरू सञ्चालन गर्दा कार्य समितिको छलफल र निर्णय गरेर मात्र आफ्ना गतिविधिहरू सञ्चालन गर्ने गरेको छ। सामुदायिक वनका अन्य पदाधिकारी पनि आफ्नो जिम्मेवारी अनुसार काम गर्ने गरेका छन्। सामुदायिक वनका सचिव रेखा गिरी,
1: काम त हामीहरूले अब गरिरहेछौँ, त्यसको अब लिखित रूपमा काम गरिरहेछौँ। जस्तै अब कुनै काम गर्दा, कुनै कसैलाई सहयोग गर्दा, कसैलाई केही सञ्चालन गर्दा, कसैलाई केही ऊ गर्दा हामीले पहिला सल्लाह गरेर ग्रुपमा लिखित रूपमा हामीले निर्णय गरेर त्यही अनुसारले नियम अनुसारले नै हामीले गरिरहेछौँ।
2: खर्चको कुरामा
1: गर्नुपर्ने हो भनेपछि अब त्यही भइहाल्छ। खर्च पनि अब सानोतिनो यताउति कहिले फाइलहरू ल्याउनुपर्ने हुन्छ, कसै कहिले कहिले कसैलाई सहयोग गर्नुपर्ने हुन्छ, अब भनौँ मानव संविधाको दिनुपर्ने हुन्छ। त्यस्तै गरेर अब भर्खरै हाम्रो सुरु भएको 3 वर्ष जति भयो, पहिला गौचरण जस्तो थियो, अहिले चाहिँ हरियाली भइरहेछ। अनि उपभोक्ता सदस्यहरूलाई पनि हामीले प्रत्यक्ष रूपमा लगाइरहेछौँ, आफै पनि रात दिन खटिरहेछौँ
2: संरक्षणको लागि।
1: हजुर, संरक्षणको लागि।
2: अनि के छ, वृक्षारोपण पनि गरिराख्नु?
1: हजुर, वृक्षारोपण पनि गरिरहेछौँ हामीहरूले, साल सालै गरिरहेछौँ। पोहोर साल पनि वृक्षारोपण भयो, यो साल पनि वृक्षारोपण भयो, यो सालमा त झाडी सफाई पनि गर्यौँ। उता
2: भनेपछि तपाईँहरू चाहिँ समितिमा बसेर आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको?
1: हजुर हजुर, आफ्नो जिम्मेवारी अनुसार नै हामीले काम गरिरहेको।
2: सामुदायिक वनको सचिव भएर काम गरिराख्नु भएको छ, कतिको सजिलो अप्ठ्यारो के छ?
1: अब सजिलो त गर्दा कुनै चिज पनि छैन मेडम, सजिलो त कहाँ हुने हो र गरिरहेको।
2: तपाईँले काम गर्न सजिलो छ, केही चुनौती छ?
1: त्यस्तो चुनौती त केही पनि छैन।
2: अनि तपाईँ आफू लागिराख्नु भएको छ, अरू उपभोक्तालाई के भन्नुहुन्छ?
1: अब म आफू लागिरहेछु, अहिले जंगल राम्रो बनिरहेछ, हरियाली छ, घामलाई घाँस काट्न पनि टाढा जानु परेको छैन, नजिकै हाम्रो घरको नजिकै मुखैले राख्नु यो नर्सरी छ। जस्तै अब घाँस तास यताउति बन्द भएको बेलामा नकाटिदिनु होला, फुलेको बेलामा काट्ने अनि संरक्षण गरिदिनु होला भन्न चाहन्छु।
2: महिला सहभागिताको लागि पनि के गरिरहेको?
1: महिलाहरू पनि म लगाएर, म त अब कार्य समितिको सचिव भइहालेँ, अरू 7 जना फेरि सदस्यहरू छन् महिला,
2: सबै सचेत हुनुहुन्छ?
1: हजुर, सबै सचेत छ। अहिलेसम्म नियम अनुसार नै काम गरिरहेछौँ हामीहरू, यस्तो नियम भन्दा वितरित भएर कुनै चिज पनि काम गरेका छैन।
2: विधानभित्र?
1: हजुर, विधानभित्रै नै गरिरहेछौँ। जस्तो विधान छ नि कार्य समितिमा, त्यही विधान अनुसार नै हामीले काम गरिरहेछौँ।
2: कहिले काहीँ विधान भन्दा बाहेक पनि गएर काम गर्नुपर्ने हुन्छ कि?
1: नै, त्यस्तो अहिलेसम्म त भएको छैन।
0: वनलाई राम्रो बनाउनका लागि प्रशासनिक कामलाई व्यवस्थापन गर्ने, अभिलेखीकरण गर्ने काम पनि भइरहेको छ। सहसचिव टंक मलादी,
3: हामीले अब यो सामुदायिक वन संरक्षण जोडेकी भन्ने भने हामी आएको 3 वर्ष भयो अहिले यो सामुदायिक वनको कार्य। पहिले चाहिँ यो वन अलि एकदमै खण्डरमा परिणत भइरहेको थियो। अहिले हामी उपभोक्ता कार्य समितिका सबैजना मिलेर अब बस्ती अनि चौकीदार सामुदायिक वनका सदस्यहरू अनि उपभोक्ता बस्ती सहित अनि चौकीदार परिचालन गरेर वनको संरक्षण गरिरहेको छौँ। अब जति संरक्षित हुनुपर्थ्यो भएको छैन किनभने चाहिँ यो चारैतिर मानव बस्ती छ। अब यो मानव बस्ती भएको कारणले गर्दा हामीलाई अहिले संरक्षणमा गाह्रो छ। त्यसैले गर्दा यहाँ चाहिँ अरू वन जस्तै 2 जना चौकीदार राखेर संरक्षण गर्न पनि गाह्रो छ। अब हामीले अब उपभोक्तालाई पनि परिचालन गरेका छौँ, स्वयं कार्य समिति पनि चौकीदारकै रूपमा परिचालित भएर चाहिँ काम गरिराखेका छौँ वनको संरक्षणको लागि।
2: प्रशासनिक कामहरू कसरी सञ्चालन गर्नुहुन्छ यहाँहरूले?
3: हामीले प्रशासनिक काम चाहिँ यसरी हेर्दाखेरि राम्रैसँग गरेका छौँ। कसरी भनेपछि हामीले जुन यहाँ कारोबार हुन्छ, अभिलेख गर्ने कामहरू, ती अभिलेख गर्ने कामहरू हामीले दैनिक भएका काम कार्यहरूको चाहिँ अभिलेख गरेर काम गरिराखेका छौँ। यस्ता सामुदायिक वनमा भइराखेका कामहरू चाहिँ अभिलेख गर्ने कामहरू गरिराखेका छौँ।
2: अनि तपाईँ सहसचिव हो होइन, तपाईँको जिम्मेवारी के?
3: मैले अब यो प्रशासनलाई कसरी चाहिँ यहाँका दैनिक काम कारवाही भएको कामहरूलाई अभिलेख गर्ने अनि बाहिरबाट आएका सूचनाहरू संरक्षणको विषयमा कसरी चाहिँ भनौँ चौकीदार लगायत अन्य चाहिँ मुभमेन्टहरू भइराखेका छन्, ती मुभमेन्टहरूलाई कसरी चाहिँ हामीले संरक्षित र तिनीहरूको टेबल बनाउने काम चाहिँ गरेर हामीले परिचालन गरेका छौँ र अभिलेख गर्ने काम पनि गरेका छौँ।
2: अनि निवेदनहरू पनि?
3: निवेदनहरू त्यो दैनिक हुने कामहरू हामीले अभिलेख गर्ने कामहरू गरौँ। निवेदनहरू आउने, तपाईँको वनबाट आउने जुन सूचनाहरू छन् तिनीहरूलाई पनि राख्ने होइन, अनि त्यसपछि अब बाहिर चाहिँ कसरी संरक्षणमा कसैले बाधा अवरोध गर्यो भने तिनीहरूले पनि प्रस्तुत गर्ने हल गर्ने लगायत चोरी निकासीका कुराहरू आउँछन् होइन अब वन प्रवेशका कुराहरू आउँछन् अब त्यसरी चाहिँ अभिलेख गर्न कसरी चाहिँ संरक्षण गर्न सकिन्छ उपभोक्तासँग समन्वय गर्ने अनि वनसँग पनि समन्वय गर्ने कुराहरू हामीले कहिले पनि काठ दौरा काट्नुपर्छ किनभने वनले दिने भनेको वार्षिक रूपमा दिने आदेश अब हामीलाई मेन समस्या भनेपछि अब यहाँ चाहिँ मृत्यु भएका मान्छेहरूको निवेदनहरू आउँछन् त्यसपछि चाहिँ पूजाका निवेदन विवाहका आउँछन् अब त्यतिखेर चाहिँ समन्वय गर्नुपर्ने हुन्छ अब यो कारणले चाहिँ हामी काट्दैछौँ भने वनलाई सूचना दिने उहाँहरूको चाहिँ सल्लाह अनुसार हामीले काम गर्ने गरेको छ प्रशासनले चलाउँदाखेरि ती कामहरू गरेर
2: अरू केही छ
3: अरू त्यस्तो अब सायद अध्यक्षजीले धेरै कुरा भनिसक्नु भयो होला हामीलाई चाहिँ चुनौती छ भने अहिले चुनौती कुराहरू थियो किनभने यो कुरो वरिपरि मानव बस्दैछ उत्तर पूर्व उत्तर दक्षिण लगायत अब एउटा चौकीदार छ त्यो चौकीदारले मात्र चाहिँ संरक्षण गर्न सक्दैन अब त्यो उपभोक्ताहरूले पनि साथ दिएका छन् तर हामीलाई चाहिँ सबैभन्दा बढी चाहिँ यहाँ भनेको प्रशासनमा आउने भनेको संरक्षणको समस्या छ लाइपुर सामुदायिकमा संरक्षणमा असाध्यै गाह्रो छ
2: अनि उपभोक्ताको निवेदनहरू पनि आउँछ होला काठ मापको लागि त्यसमा के गर्नुहुन्छ यहाँहरूले
3: हामीले त्योलाई चाहिँ उनीहरूको निवेदनको प्रकृति अनुसार गर्छौँ प्रकृति भने कस्तो पूजाको लागि आयो कि होइन मृत्युको दाह संस्कारको भन्दा पनि अब जुठो सुठो छोड्नु भन्ने हुन्छ हाम्रो लोकल भाषामा अब त्यो प्रकृतिको हो कि होइन अब त्यसपछि त्योलाई हेरेर अनि हाम्रो समितिमा चाहिँ हामीले अगाडि नै निर्णय गरिसकेका हुन्छौँ निर्णय कस्तो भने अब यसलाई चाहिँ रोकथोक नगर्ने अब त्यस्तो समस्या छ भने दिने भन्ने छ अनि जङ्गलको क्षमता अनुसार भनौँ आधा पटक दौरा चाहिँ हामीले दिन सक्ने क्षमता यसको आधा पटक हो त्यसरी नै चाहिँ दिने गरेको
2: छ धन्यवाद
3: धन्यवाद
0: कार्यक्रममा अब राख्दैछौ जनावाज आजको जनावाजमा सामुदायिक वनबाट तपाईँले के पाउनुभयो भनी केही उपभोक्तालाई सोधेका छौ
4: म नाम गोविन्द प्रसाद हो उपभोक्ता होइना त सकुजहन बठा नै पुगाइसिक्थना अब एक लाग सालमा कोही केहु बठा देठ कबु कोही बठा देठ मर्नी गर्ने म भोज बिहामा काठी ढेटीबाट हाम्रो यही सुविधा पैतीबाटिना यही जंगल पल्ल कारणले अन्त से हमन दुख नै हुइल हो अब पहिला त पहाडमा काठी कर जाए यहाँ रोहर जाए दौरी ना अब जंगल पल्लवाटी त यहीँ से 2 रुपियाँ डरल से फे यहीँ से काठी पाटा पाइती हाम्रो ना सजिलो हुइल बा कना जरुरी हुइल टाइममा पाइल बाटी
5: मेरो नाम कृपाराम शर्मा म खालि उभौटा हुँ ठिकै छ हजुरको अहिलेसम्म घनसिंहको अध्यक्ष आएभन्दा पछि अलिकति जंगललाई सेपरेट गर्दा अब पाउने कोही भन्नुभयो कमी कमजोरी मान्छेले दौडो फुडो केही भन्नुभयो घर बनाउने मान्छेले पटानीबाट निक्लिएको केही चकुर सकुट यताउति बाँडफाँड गरेर सबैको चित्त बुझाएर व्यवहार गरेका छ अब त्यस्तो अब आन्तरिक त अब भित्रको ढुकुटीमा त हामीलाई थाहा छैन जंगललाई पनि हरियाली राम्रो देखाएको छ सबैले ठिकै छ भनिराखेका छन् अहिलेसम्म ठिकै चलिरहेको छ राम्रै छ अहिलेसम्म विवाद केही छैन अहिलेसम्म त्यस्तो सन्तुष्टै छन् सबै
6: मेरो नाम चन्द्रलाल चौधरी हो राम्रै लागेको छ अब हामी त गाई गोरु पाल्दैनौँ धेरै भएको 2-3 वर्ष जग्गा जमिन कम भएको कारणले गर्दा तर टाइम टाइममा घाँस पाइराखेका छन् यहाँका उपभोक्ताहरूले दाउरा पाइराखेका छन् अरू भन्दा पनि यहाँको स्वच्छ हावा पानी त्यो पनि एउटा हो हामी आएर यहाँ बस्छौँ राम्रो लाग्छ संरक्षण पनि गरिरहेका छौँ अस्ति भर्खर यहीँबाट बुट्टाहरू निकालेर त्यहाँ रोप्यौँ उतापट्टि खाली भएको ठाउँ खुसी छ
0: हवस् त आजलाई कार्यक्रम हाम्रो वन यति नै अर्को साता आजकै समयमा उपस्थित हुनेछौ आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तोता गीता चौधरी पनि विदा हुन्छु नमस्कार

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
3: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: 71024 ओ 98046 77417।
1: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरूरी सूचना।
2: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
2: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
1: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
2: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
2: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली फोन नम्बर 091-560-892।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: बाढी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अप्नाउनु पर्छ।
2: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
1: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
2: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनु पर्छ र सचेत रहनुपर्छ।
1: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
2: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
1: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
2: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
1: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।

0: कार्यक्रममा सहभागी भइदिने बारेको सूचना। नेपाल आदिवासी उत्थान समाज जानकी एक दुर्गौली कैलालीको आयोजना र जानकी गाउँपालिकाको सहकार्यमा 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउन यस पालिकाभित्रका आदिवासी अगुवा बुद्धिजीवी युवा महिला वर्गहरूबीच आदिवासी भाषा संस्कृति पहिचान र संविधानमा प्राप्त अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा युवा महिला अगुवा वर्गहरूको सक्रिय सहभागी हुने गरी पौराणिक गीत कविता पौराणिक कला तथा सहित उपस्थित भइदिन हुन विनम्र अनुसहित सादर निमन्त्रणा गरिन्छ। यस कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी रहनुहुनेछ। कार्यक्रम हुने स्थान जानकी गाउँपालिका ए कृषि हाट बजार दुर्गौली। कार्यक्रम हुने मिति साउन 24 गते। समय बिहान 11 बजे। नेपाल आदिवासी उत्थान समाज दुर्गौली एक कैलाली।
1: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू भयो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढिन्छ।
4: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: समेत जांच करायल कुछ बेर में हुकरन ऑपरेशन कर पर्ना देख पर्ला और से वहां हुकरन विशेष छूट में ऑपरेशन करना समेत बीएन अस्पताल नेपालगंज के रेफर करगिल अस्पताल के प्रबंधक संचालक राम बहादुर बोहरा जानकारी दिले बाटे। एक दिन निशुल्क स्वास्थ्य शिविर में अपना हुकरा सोचल से ठहर बिरमया हुकरा सेवा लेहल आयोजक उज्यालो बहुउद्देश्य सहकारी संस्था शक्ति के अध्यक्ष प्रांकुश चौधरी बटोले बाटे। उज्यालो बहुउद्देश्य सहकारी संस्था लिमिटेड शक्ति के आयोजना में संचालन हुईलक निःशुल्क स्वास्थ्य शिविर में बीएन अस्पताल नेपालगंज के प्राविधिक सहयोग में हुई सहकारी संस्था से बचत तथा ऋण के साथ ही सामाजिक उत्तरदायित्व के काम फे करना पर्नबा वहां अनुसार सहकारी संस्था समुदाय के तमाम किस्म के सामाजिक काम कर टैलबा। खोज खबर में एक घड़ी विश्राम विश्राम पाछ फिर से विश्व तिरवी सामुदायिक रेडियो टिगाप्र एफएम।
1: यो खाने मन त कहाँ छ र तर के गर्नु जीवन एक्लो एक्लो लाग्छ फेरि खानै पर्छ।
2: तर एक्लो कहाँ छ श्रेया त्यति माया गर्ने आमा छिन् दिदी छिन् भाइ छ बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
1: हो र तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ
2: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाई हुन्छ त जब म निस्के काम गर्न थाले अनि पो कमाई छ त। यो कमाई पनि मेरो लागि होइन हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो अब घरजम गर्नु छ श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
1: ओहो तैले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार अब म पनि कुलत छोड्छु आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको ढड़कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार। टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: कैलाली के टिकापुर से सम्राट खनाल चर्चित रियलिटी शो द वॉयस ऑफ किड्स के फाइनल में प्रवेश करल बाटे। बाल बालिका हुकरन के गायन क्षेत्र में स्थापित करते इलाक शोभा समेत सुरपश्चिम मन से फाइनल में प्रवेश करना वहां एकल गायक बालक बाल गायक रहल बाटे। टिकापुर नगर पालिका वार्ड नंबर 1 के 11 वर्ष के खनाल गायन सत्यराज आचार्य के नेतृत्व टीम

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: टीकापुर साना शहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली फोन नम्बर 091-560-892।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-6773 र 98148-0204।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रममा सहभागी भइदिने बारेको सूचना। नेपाल आदिवासी उत्थान समाज जानकी एक दुर्गौली कैलालीको आयोजना र जानकी गाउँपालिकाको सहकार्यमा 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउन यस पालिकाभित्रका आदिवासी अगुवा बुद्धिजीवी युवा महिला वर्गहरूबीच आदिवासी भाषा संस्कृति पहिचान र संविधानमा प्राप्त अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा युवा महिला अगुवा वर्गहरूको सक्रिय सहभागी हुने गरी पौराणिक गीत कविता पौराणिक कला तथा भेषभूषा सहित उपस्थित भइदिन हुन विनम्र अनुसहित सादर निमन्त्रणा गरिन्छ। यस कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी रहनुहुनेछ। कार्यक्रम हुने स्थान जानकी गाउँपालिका एक कृषि हाट बजार दुर्गौली। कार्यक्रम हुने मिति साउन 24 गते। समय बिहान 11 बजे। नेपाल आदिवासी उत्थान समाज दुर्गौली एक कैलाली।
1: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल ब्लक नम्बर 18। समय बिहान 11 बजे।
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली। फोन नम्बर 091 560 892।

0: ए सन्टेकी आमा, तर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरजन पन भएन, जाउ भने भयाको मंगलसूत्र बन माथि गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, ठोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउनु हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
3: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
4: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
3: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
4: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
3: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
4: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
3: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
3: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 9845-0188, 9845-0156 र 9846-13434।
4: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन् त बाउ के पाउँछ त्यहाँ?
7: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
1: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
2: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
1: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
2: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 9844-48-673 र 9814-60-0204।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: कार्यक्रममा सहभागी भइदिने बारेको सूचना। नेपाल आदिवासी उत्थान समाज जानकी एक दुर्गौली कैलालीको आयोजना र जानकी गाउँपालिकाको सहकार्यमा 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउन यस पालिकाभित्रका आदिवासी अगुवा बुद्धिजीवी युवा महिला वर्गहरूबीच आदिवासी भाषा संस्कृति पहिचान र संविधानमा प्राप्त अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा युवा महिला अगुवा वर्गहरूको सक्रिय सहभागी हुने गरी पौराणिक गीत कविता पौराणिक कला तथा भेषभूषा सहित उपस्थित भइदिन हुन विनम्र अनुसहित सादर निमन्त्रणा गरिन्छ। यस कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी रहनुहुनेछ। कार्यक्रम हुने स्थान जानकी गाउँपालिका 1 कृषि हाट बजार दुर्गौली। कार्यक्रम हुने मिति साउन 24 गते। समय बिहान 11 बजे। नेपाल आदिवासी उत्थान समाज दुर्गौली 1 कैलाली।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848571828।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स पनि एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। हातमा टोक्या छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
2: विपद बारे चासो राखौं, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टीकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो
3: के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्यो हुन्छ खानै सक्दैन

0: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
1: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
2: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
0: बैंकको सकल चेकबुक र 1 प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 मा सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: ल यति छिटो आमा बन्न लागेको त यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
3: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा

0: विजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्यु त आएको छ, कसो त जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बे नगइकन पन भएन, जाउँ भने भयाको मंगलसूत्र बन माथि गयो।
1: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864412088, 9846349261।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस। बढ्दै ग्यासको आयात, हट्दै अभाव। देशभर मनसुनी वायुको प्रभाव कायमै। आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना। र एनपीएल 2026 मिति घोषणा, तिहारमा पनि खेल्ने। अब मध्याह्न खबर विस्तारमा। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकाले सोही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्र संघका अनुसार विश्वका 90 देशमा करिब 47.60 करोड आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषा मध्ये ठूलो बहुमत भाषा बोल्छन् र करिब 5,000 फरक संस्कृति प्रतिनिधित्व गर्छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विशेषता आफू बसोबास गर्ने बहुसंख्यक समुदाय भन्दा पृथक छन्। पहिचान, परम्परागत जीवन पद्धति तथा पुर्ख्यौली भूमि क्षेत्र र प्राकृतिक स्रोत साधनमाथिको अधिकारको मान्यताका लागि आदिवासी समुदायले लामो समयदेखि संघर्ष गर्दै आएका छन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लंघन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदाय मध्ये रहेको संयुक्त राष्ट्र संघले जनाएको छ। आदिवासी जनजातिको अधिकार संरक्षण र उनीहरूको विशिष्ट संस्कृति तथा जीवन पद्धतिको निरन्तरताका लागि विशेष उपाय आवश्यक रहेको अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्दै आएको छ। दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षणका साथै उनीहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितामा जोड़ दिइन्छ। यो दिवसले विश्वभरका आदिवासी जनजातिको योगदान र उनीहरूले भोगिरहेका चुनौती प्रति ध्यान आकर्षण गराउँदै उनीहरूको अधिकार तथा सम्मान सुनिश्चित गर्न सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई प्रतिबद्ध हुन आह्वान गर्ने अवसर दिएको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा पछिल्ला केही दिन यता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको छ। गत असार 31 गतेदेखि 14.2 किलोग्राम ग्यास भएको सिलिण्डर बिक्री गर्न थालेपछि 81 अभाव जस्तो देखिए पनि साविकको तुलनामा भारतबाट आयातको परिमाण निरन्तर वृद्धि र वितरण प्रक्रियालाई चुस्त बनाएसँगै ग्यासको अभाव कम हुँदै गएको निगमले जनाएको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले 14.2 किलो ग्यास बिक्री गर्न थालिएपछि शुरूआती दिनमा केही समस्या देखिए पनि अहिले कम हुँदै गएको बताउनुभयो। उपभोक्तालाई माग अनुसारको ग्यास उपलब्ध गराउने उद्देश्यले आपूर्ति बढ़ाइएको छ। यसका लागि इण्डियन आयल कर्पोरेशनले पनि सहयोग गरेको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेका जानकारी दिँदै उहाँले आवश्यक मात्रामा मात्रै ग्यासको भण्डारण गर्न आम उपभोक्तालाई आग्रह गर्नुभयो। अहिले पनि आईओसीको रिफाइनरीबाट दैनिक 100 भन्दा बढ़ी बुलेट लोडिङ भएर आइरहेको छ। 7.1 किलोबाट 14.2 किलोमा शिफ्ट हुँदा केही समस्या देखिएको, बढ़ीमा एक सातामा ग्यासको बिक्री वितरण सामान्य हुने निर्देशक उपाध्यायले बताउनुभयो। पश्चिम एसियामा विकसित परिस्थितिलाई दृष्टिगत गर्दै निगमले ग्यासको आपूर्ति र वितरणलाई व्यवस्थित बनाउन गत फागुन 29 गतेदेखि 7.1 किलो ग्यास भरिएको सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको थियो। बैतडीका मुख्य सड़क खण्डको मर्मत सम्भारको जिम्मा पाएका निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा सड़क

0: स्थानीय तथा यात्रीले समस्या भोग्दै आएका छन्। सड़क मरमतमा ढिलाइ हुँदा दुर्घटनाको जोखिम समेत बढ़ेको सवारी चालकहरूले बताएका छन्। डिभिजन सड़क कार्यालयका अनुसार थपिएको समयभित्र पनि काम सम्पन्न नगरे निर्माण कम्पनीलाई कानूनी कार्यवाही गरिनेछ। कार्यालयका अनुसार गत आर्थिक वर्षमा काम नगर्ने 13 निर्माण कम्पनीको ठेक्का रद्द गरिएको थियो। मध्याह खबरमा देशभर मनसुनी वायुको प्रभाव कायमै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीका पनि फेम।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20-25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26-28 गतेसम्म,
2: वडा नम्बर 5 को कार्यालय साउन 29-31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1-3 गतेसम्म,
2: वडा नम्बर 7 को कार्यालय भदौ 4-6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7-9 गतेसम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10-11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485-0188, 98485-0156 र 98486-13434।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
3: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
4: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
3: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
4: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
3: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
4: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
3: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
4: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
3: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
4: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
3: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
4: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
3: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
4: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
3: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
4: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
3: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
0: अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महासंघ

0: शाखाले जनाएको छ। मनसूनको न्यूनचापीय रेखा सर्दन स्थानको आसपास रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही र मधेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। मधेश र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा बागमती प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। कैलाली जिल्ला जानकी गाउँपालिका सात अन्तर्गत सन्तपुर ओखरपुर चोकमा रहेको एक सुनचाँदी पसलमा गए राति चोरी भएको छ। सटर फोडेर चोरी भएको स्थानीयले बताएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। नेपाल मानव धर्म सेवा समिति टीकापुर शाखा आश्रम व्यवस्थापन समितिको अध्यक्षमा मनदेवी अधिकारी चयन हुनुभएको छ। शनिबार भएको भेलाले आश्रम व्यवस्थापन समितिको उपाध्यक्ष धनबहादुर खड्का, सचिव रतन कुंवर, सहसचिव जानकी कुंवर, कोषाध्यक्ष दिव्येश्वरी अधिकारी, सदस्य दिलीप आले, प्रयाग दत्त उपाध्याय, रामकुमारी चौधरी, शिवलाल तिवारी चयन हुनुभएको छ। यस्तै सल्लाहकारहरूमा पूर्व अध्यक्षहरू काशीराम ढुंगाना, भेषराज तिमिल सिन्हा, नरेश खत्री चयन हुनुभएको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
2: हो र
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
2: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर, कैलाली।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हात जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्त रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
6: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएको सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
6: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 091-560-892।
0: अब पुनः बाँकी खबर। प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बाजुराको बढ़ीमालिका मन्दिरमा यस वर्ष भदौ 1 गतेदेखि नै पूजा आजा शुरू हुने भएको छ। मुख्य पूजा भने भदौ 11 गते हुने मन्दिरका पुजारी नेत्र उपाध्यायले जानकारी दिनुभयो। मुख्य पूजाका दिन दर्शनार्थीको अत्यधिक भीड़ हुने भएकाले भक्तजनको सहजताका लागि यस वर्ष करिब 10 दिन अघिदेखि नै पूजा आजा शुरू गर्न लागि हो। जिल्ला प्रशासन कार्यालय बाजुरामा आयोजित बढ़ीमालिका बुढ़ीनन्दा मेला व्यवस्थापन सम्बन्धी सर्वपक्षीय छलफलका क्रममा पुजारी उपाध्यायले सो कुरा बताउनु भएको हो। हरेक वर्ष बढ़ीमालिकाको मुख्य पूजामा बाजुरा सहित देशका विभिन्न जिल्ला तथा छिमेकी देश भारतबाट हजारौं भक्तजन पुग्ने गर्छन्। गत वर्ष मात्रै करिब 45,000 दर्शनार्थीले बढ़ीमालिकाको दर्शन गरेको तथ्याङ्क छ। समुद्री सतहदेखि करिब 4,200 मिटर उचाइमा रहेको बढ़ीमालिका धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ। 22 पाटन, त्रिवेणी, खेतीवती, विष्णुपानी, धर्मद्वार तथा हिम श्रृंखलाको मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ। नेपाल प्रिमियर लीग एनपीएल 2026 को मिति सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार बेलुका एनपीएल को तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो। जस अनुसार एनपीएल को तेस्रो संस्करण कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म हुने भएको हो। एनपीएल 2026 आगामी अक्टोबर 26 देखि नोभेम्बर 21 सम्म हुने बेहोरा अवगत गराउँदछौ। क्यान सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, एनपीएल का लागि अक्सन सम्पन्न भइसकेको छ भने अहिले विभिन्न टोलीहरूले विदेशी खेलाड़ीहरू अनुबन्ध गर्ने क्रम शुरू भइसकेको छ। क्यानले घोषणा गरेको मिति दशैं र तिहारको बीचमा परेको छ। मिति अनुसार तिहार सोही बेला परेको छ। यसअघि भने एनपीएल तिहारपछि मंगसिरमा हुँदै आएको थियो। मिति तोके पनि खेल तालिका भने सार्वजनिक भएको छैन। तिहारमा 2 दिन बाहेक अरू दिन खेल गर्ने क्यानको तयारी छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस, बढ्दै ग्यासको आयात, हट्दै अभाव, देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी 5 प्रदेशमा भारी वर्षाको सम्भावना र एनपीएल 2026 को मिति घोषणा, तिहारमा पनि खेल हुने। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
7: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
8: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
7: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धकफ्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
8: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
7: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
9: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
10: यो ओसीएमसी भनेको के आयो फेरि?
11: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
10: ओसीएमसीले के सहयोग गर्छ त?
11: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
12: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmctikapur@gmail.com।
13: कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
14: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
15: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
13: कता छ त त्यो?
15: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
13: फोन नम्बर कति हो भाइ?
15: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9760202300 हो, अर्को पनि छ 9865629026।
16: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 9762020300 र 9856692026।
7: टिकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
17: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
7: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 0915608770
18: वा वडा अध्यक्षको फोन नम्बर 98484405998 सम्पर्क गरौ।
17: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।
19: समुन्नत समाजका लागि समावेशी आवाज आवाज आवाज आवाज आवाज आवाज आवाज आवाज आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
2: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
2: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे साँझ 5 बजेसम्म।
0: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
2: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर, कैलाली।

0: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली फोन नम्बर 091-560-892।
2: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
3: हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गण्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-5200-28-97-0385-98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: चर्पी भरगिल का करना हो का
2: चर्पी भरलो से फिर का चिंता आदित्य सेफ्टी टैंकी सर सफाई में फोन करी आप बाक सर सफाई कई दी
1: फोन नंबर कटरा हो त
2: ली डायल करी 97-6-20-20-300।
1: हेलो आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
3: हजुर हो।
1: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
3: हजुर
2: अपनौ कन्ठे टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की गोबर ग्यास ओ रिङ वाला टोयलेट सरसफाई गर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-26-20-300 98-656-92-026।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो
3: के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठक्रोला रोड टिकापुर कैलाली
6: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
7: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका सामान नलका पाइप फरुवा कुटो कोदालो बन्चरो हटब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्मा टेरस टिकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठेक्कै अगाडि सम्पर्क नम्बर 9849585808

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
4: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 100 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
4: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
3: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
4: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
3: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
4: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको,
3: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
4: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
3: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
4: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: फिरता फिरता 20% सम्म क्यास फिरता जहिले पनि जहाँ पनि
1: क्यास फिरता लिनु भयो त
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147199, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
3: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
3: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9688800008 र 9825637772।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो
1: कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
6: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाग्छ
5: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
6: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सकियो नि
5: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
7: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिना रासनका गरगनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147979 9824625232 अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824678225
8: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध
9: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सडकके किनारमै पशु चौपाए नै बाँधेबी सडक किनारमै माल वस्तु नै कुरा देबी साथै सडक किनारमा पशु चौपाए बाँधके

0: संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
0: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
3: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
3: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
2: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
3: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
2: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
3: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको,
2: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
3: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
2: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
3: सम्पर्कका लागि 091560265, 98491010487, 98486083006 र 98462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ। के तपाईलाई थाहा छ?
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
5: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10औं वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
5: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 091560892।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: टिकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौ। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
1: टिकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टिकापुर कैलाली।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
4: हो नि बिरे। मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त?
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
6: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
7: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
8: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
1: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
10: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
1: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-6673 र 98-1468-0204।
12: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
13: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
12: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
13: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
12: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
13: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
1: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र,
14: औठी सिक्री बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147 99 24 60 25 32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824 68 25।
15: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
16: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
15: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
16: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
15: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
16: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
15: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
16: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
15: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
16: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
15: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
16: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालो छिटो नलाग्यो
5: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
7: कहाँ जान्छै उडन या चरी, दिन रात भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
8: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
7: एकडाली बाजबुर आउँछको एकडाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउने तमरा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

हजुर नमस्कार नमस्कार नमस्कार जदौगर्या कार्यक्रम देउरा सौतारी सुनिकन बसेका तमी सबै सबै साथीकन आज पनि तमीसँग निका निका कुराकानी गर्नका लागि तमीले लेखी पठाएका तिनै देउडा गीत ल्याइकन आइसकेका छौं। पन्त्रवाडी छन् प्राविधिक साथी दिपेन्द्र भट्टराई सँगै म फागेको र तमरामा आज हामी आइसकेका छौं र अहिले तमी सुन्दै छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको आइतबार दिउँसो 3 बजे देखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको र कुराकानी गर्ने कार्यक्रम पनि हो। तमी हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्दा छौ त क्या www.tikapurfm.org मार्फत देश विदेश पनि सुन्न सक्दा छौ। ठिकै साथीले गीत पनि लेखी पठाएका छन् तपाईँ गीत हामी पालै पालो पनि पढ्ने हौ त क्या। अब तमी 3 बजीको अब 3 दिउँसो पखाको टाइम छ। अब कोही साथी भने घरै होला, कोही साथी भने बन्न गएका होला, कोही साथी भने अब दोकानवटा पनि आफ्नो व्यापार बिजनेस पनि गर्दा होला देखे, कोही साथी भने उकाला गर्दा होला, कोही साथी भने ओह्राला गर्दा होला। तिमी जहाँ भए पनि जसो अवस्थामा भए पनि हामी के सुनिकन साथ दिएका छौ भने तिमी फोन पनि गर्न सक्ने हो देखे। तिमी देउडा गीत संगीतलाई मन पराउँदा छौ, तिम्रो स्वर खुबै निको छ, तिमी गीत संगीतलाई धेरै माया गर्दा छौ, आफ्नो भाषा आफ्नो संस्कृतिलाई खुबै मन पराउँदा छौ भनेपछि तिमी आउन पनि सक्ने हो। तिमीसँग हामी निका निका कुराकानी गर्नेौ, तिम्रो आवाजबाट तिनी देउडा गीत ठाडी भएका सुन्यौ। 91.5 61.255 का लाइन नमी छुरेटी साथी आया, छुरेटी साथी आया, तमीसँग हामी निका निका कुराकानी गर्नेौ। तमी जहाँबाट आउँदा छौ त्यहीबाट आफ्नो भाषा लिइकन आया देख्या। तमी हिमाल पहाड़ तराई जहाँबाट आउँदा छौ आफ्नै भाषा आफ्नो गाउँ घर बोलिने भाषा आफ्नै गाउँ लेख अलग गाउने गीत तमी लिइकन आया। तमी सबै सबै साथीकन गली गली छ आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजको जगेर्ना गर्न तमी साथी कहिले पनि धेका पछाडि नपढे। हामीले आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजको जगेर्ना गर्नु पर्दछ। हामी तमी हामी सबै मिलिकन हामीले अगाडि लाग्नु पर्यो। अब हामीले गरिराख्या देखे हामीले बोलिराख्या हाम्रा पछि आउने पिढीले गर्नेउन्। यदि हामीले नै गाउन छाड्यौं, हामीले नै बोल्न छाड्यौं, हामीले नै आफ्नो भाषा आफ्नो संस्कृति बोल्न गाउन लाज मान्यौं भनेपछि देखे पछि आउने पुस्ताले कहाँबाट थाहा पाउनुहुन्। त्यही भएर तमी सबै सबै साथ गर्न झिक्कै झिक्कै गली गली छ तमी कार्यक्रम नि आया र झिक्कै साथीले भन्दा पनि छन् हामी कार्यक्रम सुन्दा छु भाग्यजी खुबै मन पर्दो छ। कामको व्यस्ततामा पनि देखे अर्खाका देश भए पनि काम गर्दा छु, तम्रो कार्यक्रम सुन्दा छु, देउडा गीत संगीतको कार्यक्रम देउडा चौतारी खुबै मन पर्दो छ। तुमले बोल्याएको पनि आफ्नो भाषा आफ्नो संस्कृति खुबै निको लाग्दो छ भनेर सुझाव सल्लाह दिँदाखान तुमी सबै सबै साथीकन झिक्कै झिक्कै गली गली छ भन्दै आज भने हामी पहिले बार देखे कार्यक्रम देउडा चौतारीका खुबै राम्रा देउडा गीतबाट हामी कार्यक्रम देउडा चौतारीको शुरूमा राख्दा भ्यौं। सुदूरपश्चिम अछामका देउडा गायक थिएका पवन भण्डारीको खुबै राम्रो देउडा गीत भर्खरै बजारमा आएको छ खोरो फुट्यो। सबै साथी साथ दिए आया यो गीत सुनिकन भर्खरै बजारमा आएको उनले भनेका छ भाग्यजी कार्यक्रम देउडा चौतारीले मेरो गीत बजाइदिए हा भन्न हामी कि भनेका छ। तमी सबै सबै साथी सुनिकन साथ दिए कसो लाग्दो छ उनको देउडा गीत संगीत तमी उनलाई सुझाव सल्लाह पनि दिन सक्ने हो कमेन्टमा। गायक पवन भण्डारी र शोभा थापाको यो खुबै राम्रो नयाँ गीत बजारमा आइसकेको छ। सबै साथी हेरेर सुनेर माया गरिदिनुहोला भन्ने आशा अपेक्षा पनि राखेका छौ। आज भने हामी कार्यक्रम देउडा चौतारीका शुरूमा राख्थ्यौं यो खुबै राम्रो देउडा गीत।

पापला गला तलाई मैकी सुखाउने बेला पापला गला तलाई यो खुबै राम्रो देउडा गीत देखा श्रीमान श्रीमतीको यो ठट्यौली पाराको खुबै राम्रो देउडा गीत तमरामा आज मिराखिखेन हामीले कार्यक्रम देउडा चौतारीका शुभारम्भ गरिसकेका छौं देखा अछाम सुदूरपश्चिम अछामका देउडा गायक देखा पछिल्लो समयमा देउडा गीत संगीतमा केही गर्नु पर्यो आफ्नो भाषा आफ्नो संस्कृतिलाई हामीले जगेर्ना गर्नु पर्यो भनिकन कलम चलाइराखेका अछाम सुदूरपश्चिम अछामका देउडा गायक पवन भण्डारी र शोभा थापाको यो खुबै राम्रो देउडा गीत भर्खरै बजारमा आएको छ खोरो फुट्यो।

जनाले साथ सपोर्ट माया गरिदिनु होला भन्ने पनि आशा अपेक्षा राखेका छौं। र खुबै राम्रो देउडा गीत पनि छ हाम्रा पवनजीकी भन्न झिक्कै झिक्कै धन्यवाद छ। अहिले तमी सुन्दै छौ सामुदायिक रेडियो टिकापुर एफएम 100 MHz बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै रीतिरिवाज, आफ्नै चालचलनका कुराकानी गर्ने र जगेर्ना गर्ने कार्यक्रम पनि हो। साथै तमी हामी सबै मिलिकन धेरै कार्यक्रम देउडा चौतारीको आफ्नो भाषा, आफ्नो संस्कृतिको हामीले जगेर्ना गर्नु पर्थ्यो क्या। यदि तमी हामी मिलिकन सबै साथ्या गर्ने हो, यदि एकैले मात्र लागिखेन हुँदैन, सबै साथ्या मिलिकन हामी जहाँ भए पनि, देश भए पनि, विदेश भए पनि, आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो रीतिरिवाजको हामीले जगेर्ना गर्नु पर्दो छ। झिकै साथ्या भन्न आछन् हामी कार्यक्रम देउडा चौतारी खुबै मन पर्दो छ, हामी अर्काका देश भए पनि, इण्डिया भए पनि हामी सुन्दा छौँ अनलाइन मार्फत, खुबै निको लाग्दो छ। काममा बिजी भई भई पनि अर्काका देश हामीले काम गरी पनि कार्यक्रम सुन्दा छौँ, गीत पनि लेखी पठाउँदा छौँ क्या, खुबै निको लाग्दो छ। अब के गर्ने आउँथे क्या, यसो यो हामी इन्टरनेट बाटी पनि सुन्दा छौँ भनेर भन्दा छन्, सुझाव सल्लाह दिँदा छन्। तमीकन झिक्कै झिक्कै धन्यवाद छ साथ्यौ। र अब तमीले लेखी पठाएका तिनै देउडा गीत पढ्ने पालो भएको छ त्यो क्या, झिक्कै साथ्या पर्खाइमा पनि बसेका होला। अब भाग्यजी हाम्रा गीत कैतक पढ्ने भई भनिन्छ नदे क्या, अब खुल्दुली बना लागेको होला, केही छैन। हामी बिस्तारै तमीले पठाएका गीत तम्रा घर घरका रेडियो सेट, हात हातका मोबाइल सेटसम्म हामी पुर्याउने हौ। अब पहिलेका साथीले आज लेखी पठाएका छन्, हाम्रा नियमित साथी बनाउँथे क्या, देउडा गीत संगीतलाई सधैँ माया गर्ने मान्छे, आफ्नो भाषा, आफ्नो संस्कृतिको सधैँ जगेर्ना गर्ने मान्छे, कार्यक्रम देउडा चौतारी देउडा गीत लेखी पठाउने सधैँ मान्छे हाम्रा नियमित साथी हुन् चन्द्र प्रसाद चन्द्र कुंवर चन्द्रमाझीले क्या, उनले पनि आज लेखेका छन्। सर्वप्रथम कार्यक्रम संचालिका ज्यू र रेडियो टिकापुरका मौकबिला प्राविधिक ज्यू र मेरा सम्पूर्ण साथीहरूमा नमस्कार। म नियमित साथ्या चन्द्र कुंवर चन्द्रमा बुढाकोट लुइयाट आसाम घर भई आजभोलि थनगढ़ीबाट बुढाकोटवासी आफन्तजन मेरो घर परिवार र सम्पूर्ण अछामवासीको सम्झना गर्दै कार्यक्रम सुन्दै आज पनि यो नेताको बारेमा देउडा गीत लेखी पठाएको छु, जसरी हुन्छ पढिदिए हा भन्ने भनेका छन्। अवश्यै पनि चन्द्रजी, अब सधैँ हामी कि यति झिक्कै कार्यक्रम देउडा चौतारी कि माया मानी सधैँ गीत लेखी पठाउँदा छ, आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो रीतिरिवाजको सधैँ जगेर्ना गर्ने मान्छेले क्या, यति खुबै माया गर्दा छौ, सधैँ गीत लेखी पठाउँदा छौ, खुबै खुसी लाग्दो छ। कहिले दुःखका, कहिले सुखका, कहिले देशका, कहिले विदेशका, कहिले घर देशका, कहिले परदेशका, कहिले श्रीमान, कहिले श्रीमतीका, कहिले नेताका देखा, यसै यसै सधैँ हामी कि देउडा गीत लेखी पठाउँदा छौ, खुबै खुसी लाग्दो छ। उनका गीत यस्ता छन्, कुर्सीको राजनीति मात्रै किन गर्दा भया, कुर्सीको राजनीति मात्रै किन गर्दा भया, नेपालका भनाउँदा नेता लडी मर्दा भया, नेपालका भनाउँदा नेता लडी मर्दा भया। हो, यो कुरा त साँच्ची हो देखा चन्द्रजी। सात राज्यको विकास कार्य राम्रैसँग गर्नु, सात राज्यको विकास कार्य राम्रैसँग गर्नु, सबै पर्जा मिलाई जुलाई तब अघि बढ्नु, सबै पर्जा मिलाई जुलाई तब अघि सर्नु, सुदूर पूर्व सुदूर पश्चिम यस्तै अरू पनि अखण्ड सिमाना रहोस् मन बुझला अनि अखण्ड सिमाना रहोस् मन बुझला अनि राज्य बन्यो विधान बन्यो प्रजाका मनको, राज्य बन्यो विधान बन्यो प्रजाका मनको, सुख शान्ति देशमा छाओस् रक्षा जीवधनको, सुखमा शान्ति देशमा छाओस् रक्षा जीवधनको, नत्र भने वीर शहीदको आत्मा कति रोला, नत्र भने वीर शहीदको आत्मा कति रोला, जनताले देखाएको सपना कहिला पूरा होला, जनताले देखाएका सपना अब कहिला पूरा होला, लाग नेता सद्बुद्धिले नेपाल बनाउनु छ, लाग नेता सद्बुद्धिले नेपाल बनाउनु छ, हामी पनि केही कम छैन विश्व जनाउनु छ, हामी पनि केही कम छैन विश्व जनाउनु छ। यिनै गीत मार्फत मलाई चन्द्र कुंवर चन्द्रमा भनिकन राउन्या नराउन्या सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, सम्झना छ। र यतिखेर स्वदेश विदेश कार्यक्रम देउडा चौतारी सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, सम्झना छ। कार्यक्रम देउडा चौतारीमा आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो रीतिरिवाज, आफ्नो चालचलनलाई सबै सबै साथी साथ दिया, सपोर्ट दिया, तमी सबै सबै साथी गर्न गली गली छ भन्दै आजलाई छुट्टी जाउँ हा, पछिल्ला आइतबार फेरि भेटुली भनेर भनेका छन्। तमीकन झिक्कै झिक्कै धन्यवाद छ चन्द्र कुंवर चन्द्रमाझी, आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन कार्यक्रम देउडा चौतारीलाई माया हन्न जन भुल्या।
त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन्, उन पनि हाम्रा सधैँका साथी सधैँ देउडा गीत संगीतलाई माया गर्ने मान्छे हुन्थे क्या, खुबै रहडी मान्छे बनाउन् हामीलाई, एकै दुम्मै तिनटै गीत भ्याए पनि सधैँ कार्यक्रम नि सम्झिँदा छन्, सधैँ गीत लेखी पठाउँदा छन् हाम्रा अछामका साथी बनाउँदै क्या, खुबै खुसी लाग्दो छ। अब उनको नाम नमस्ते, म दीपक कौर अछाम मंगल सिंह तीन दय घर भई हाल टीकापुर कैलालीबाट रेडियो सुन्दै अनि कार्यक्रम असाध्य राम्रो छ, झनै पहिलेदेखि सुन्याको आवाज छ, त्यसैमाथि अछामी भाषाको संरक्षण गर्ने कार्यक्रम सुन्दा त झन खुबै निको लाग्दो छ। आज पनि मैले दुम्मै गीत व्यापन लेखी पठाएको छु, जसरी हुन्छ वाचन गर्ती हा भन्न भनेका छन्। अवश्य पनि सधैँ सम्झने मान्छे हुन् हाम्रा दीपकजी, एकै गीत व्यापन दुम्मै गीत व्यापन कार्यक्रम देउडा चौतारीलाई सधैँ सम्झदा छन्, सधैँ माया गर्दा छन्, खुबै निको लाग्दो छ दे क्या। अब उनका गीत इसा छन्, कोल्टे लाग कुसुम का रुख बग्दै टला सेती, कोल्टे लाग कुसुम का रुख बग्दै टला सेती, नपाइन्या पृथ्वीको माया किन लाग्छ यति, नपाइन्या पृथ्वीको माया किन लाग्छ यति, अट्टो खेत चट्यायो माटो बाउरो लगाई जोती, अट्टो खेत चट्यायो माटो बाउरो लगाई ज्योति, म भन्या मायाले मद्दो साईकाँडाले खुत्ती, म भन्या मायाले मद्दो साईकाँडाले खुत्ती। यिनै गीत मार्फत कार्यक्रम देउडा चौतारी सामुदायिक रेडियो टीकापुर एफएमबाट अहिले तीन बजे सुनिकन बसेका सबै सबै साथीलाई, घर देशका वन देशका सबै सबै साथीलाई र मलाई दीपक कुँवर भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ भन्दै आजलाई छुट्टी जाउँ हा, पछिल्ला आइतबार फेरि भेटोली भन्नु भनेका छन्। तपाईँकन झिक्कै झिक्कै धन्यवाद छ। आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्ले हाम्रा सधैँका साथी माया गर्ने साथी, देउडा गीत संगीतलाई आफ्नो भाषा आफ्नो संस्कृतिलाई सधैँ जगेर्ना गर्नु पर्यो माया गर्नु पर्यो भनिकन लागिरहेका हाम्रा दीपकजीलाई पनि झिक्कै झिक्कै धन्यवाद छ। आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्ले। अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz पार्टी, हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी, आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजका कुराकानी गर्ने कार्यक्रम बनाउँदै क्या। अब दिउँसो पखको टाइम छ, कोही साथी भने अब घरै होला, कोही साथी भने लेकौलाउल पनि गएका होला देखा, गाउँ घर हिँड्ने भनेपछि खुबै रमाइलो पनि आउँदो छ, अब पानी पनि आउँदो देखे, आज भोलि लेकौला पनि बाख्रा गुरु चराउन गएका होला, खुबै राम्रो लाग्दो छ। तिनै बेला यसै यसै आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएका अहिले देउडा गीत सुन्दाखेरि त झन् देखा खुबै झन् रहड कसो लाग्दो छ। अब हामी पनि पहिला खुबै सुन्दा छौँ देखा, देउडा गीत संगीत भनेपछि त झन् बाख्रा गोर्की गएका बेला त साथी झन् खुबै रमाइलो लाग्दो थियो क्या देउडा गीत सुनेपछि। त्यही भएर तमी साथी पनि सुनेका होला, अब घरै पनि सुनेका होला, बन पनि सुनेका होला, तमी जहाँ सुनेका भए पनि देखा सुनिकन साथ दिए, कार्यक्रम देउडा चौतारीलाई मन पराइदिए भन्ने पनि आशा अपेक्षा राखेका छौँ। बल्थरबाटीका साथी भन्दा छन् भाग्यजी एक देउडा गीत राखिनु पर्यो देखे अब भन्नु भन्दा छन्, त्यही भएर हामी तमरा माझमी खुबै राम्रो देउडा गीत राख्थ्यौँ, त्यहाँ पछि भने तमीले लेखी पठाएका तिमी देउडा गीत लेख्न आउली, तमी भन्या सामुदायिक रेडियो टीकापुर एफएम सुन्न जनभुल्ल्या।

घर जम गर्ने भइगयो हो मेरो यो खुबी राम्रो देउडा गीत तमरामा जमिराखेपछि अझ पनि तमिकी झिक्कै झिक्कै भलाभली छ। अहिले तमी सुन्दै छौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि तमरामा जमी आउने आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजका कुराकानी गर्ने यो हो कार्यक्रम देउडा चौतारी। अब तमी हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्दा छौ क्या www.tikapurfm.org मार्फत देश विदेश पनि सुन्न सक्ने आफ्नो भाषा आफ्नो संस्कृति तमी कि कसो लाग्दो छ कार्यक्रम देउडा चौतारी सुझाव सल्लाह पनि दिन सक्ने आउँछ कि साथै भन्न आछन् सुन्दा छु खुबी मन पर्दो छ कार्यक्रम भनेर हामी कि सुझाव सल्लाह पनि जहाँ पत्रबाटी छन् दिपेन्द्रजी रौलतिरबाटी छु म तमी सदाई कि दुःख सुख कि साथ्या थागेको फेरि पनि तमीले लेखि पठाएका तिनै देउडा गीत पढ्ने पालो भएको छ। फेरि पनि हाम्रा अर्का साथीले लेखि पठाएका छन् सर्वप्रथम कार्यक्रम सञ्चालिका र पल्तिरबाटीका साथीलाई जदौ नमस्कार क्या छ निकै छौ कि मेरो नाम कमल प्रसाद जोशी साफे बगर नगरपालिका 10 घुकुरकोट कमस्थान घर भई आज भोलि सुरतबाटी मैले गीत लेखि पठाएको छु जसरी हुन्छ वाचन गरिदिए हा भन्नु भनेका छन्। अवश्य पनि हामीलाई सधैँ कार्यक्रम देउडा चौतारीमा झिकै टाढाबाटी देउडा गीत लेखि पठाउने साथ्या बनाउन् कमल जोशीजी सधैँ सम्झिँदा छन् सधैँ देउडा गीत संगीत लेखि पठाउँदा छन् खुबै खुशी लाग्दो छ। आज पनि उनीले लेखि पठाएका छन् उनका गीत यसा छन् सन्दर्भ छ गाउँघरको कुरा छ मनको सन्दर्भ छ गाउँघरको कुरा छ मनको गातकुशलमा क्या कसो छ आफन्त जनको गातकुशलमा क्या कसो छ आफन्त जनको बर्खाभरि तरकारी चिचिण्डा र बर्खाभरि तरकारी चिचिण्डा र भुजा बर्खाभरि तरकारी चिचिण्डा र भुजा साउन मास सोमबार व्रत शिवजीको पूजा साउन मास सोमबार व्रत शिवजीको पूजा आम पाकेर पहेलमपुर भैग्या खदैयाको दानु आम पाकेर पहेलमपुर भैग्या खदैयाको दानु जिमी जग्गा जंगल पड्या भत्क्यो खोला छानु जिमी जग्गा जंगल पड्या भत्क्यो खोला छानु बर्खा मास सिजन होला गाउँघर आमाको बर्खा मास सिजन होला गाउँघर आमाको खेत गोड्ने कोध्या टिप्ने मारा मर्कामको खेत गोड्ने कोध्या टिप्ने मारा मर्कामको यिनै गीत मार्फत मलाई कमल प्रसाद जोशी भनिकन राउन्या नराउन्या सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ। आज मैले कामका व्यस्तताले 2-3 नै गीत लेखि पठाया तमी सबै सबै साथीलाई झिक्कै झिक्कै सम्झना छ माया छ र पछिल्लो आइतबार फेरि भेटौँली हा आजलाई छुट्टी जाउँ पनि भनेका छन् हाम्रा कमल प्रसाद जोशीजी सधैँ माया गर्ने मान्छे तमीकन झिक्कै झिक्कै धन्यवाद छ। आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखि पठाउन जनभुल्या फेरि पनि हाम्रा अर्का साथीले लेखि पठाएका छन् फेसबुक कमेन्टमा लेखि पठाएका छन् उनले पनि झिक्कै टाढाबाट लेखि पठाएका छन् कि हाम्रा नियमित साथी सधैँ सम्झिने मान्छे बनाउन् कामको व्यस्ततामा पनि देउडा गीत संगीतलाई झिक्कै माया गर्ने मान्छे बनाउन् नमस्कार म टेक बहादुर आउजी सुदूरपश्चिम असम जिल्ला मंगलसेन नगरपालिका 4 हाल भारतको महाराष्ट्र स्थित मीरा रोडबाट आज पनि मैले देउडा गीत लेखि पठाएको छु जसरी हुन्छ पढिदिए हा भन्नु भनेका छन् अवश्य पनि हामीलाई सधैँ माया गर्ने देउडा गीत संगीत कार्यक्रम देउडा चौतारीलाई सधैँ सम्झिने मान्छे बनाउन् हाम्रा टेक बहादुरजी आज पनि उनले देउडा गीत लेखि पठाएका खुबै खुशी लाग्यो उनका गीत यसा छन् दाइना भया देवी देउता बलि थाकेको छु दाइना भया देवी देउता बलि थाकेको छु कसा छौ साथी संगी सम्झिराखेको छु कसा छौ साथी संगी सम्झिराखेको छु कोही गया देश र विदेश कोही बस्या छन् गाउँघर कोही गया देश र विदेश कोही बस्या छन् गाउँघर मेरो कहिल्यै पूरा भएन गाउँमा बस्ने रहर मेरो कहिल्यै पूरा भएन गाउँमा बस्ने रहर छोरा छोरी पाल्न पढ्न भारत देशमा धाउँछु छोरा छोरी पाल्न पढ्न भारत देशमा धाउँछु बाँच्या पछि अर्को साल जन्मभूमि आउँछु बाँच्या पछि अर्को साल जन्मभूमि आउँछु इज्जत जोगाई धन सम्पत्ति थोर थोरै कमाउला इज्जत जोगाई धन सम्पत्ति थोर थोरै कमाउला साथी संगी सबै मिली सँगसँगै रमाउला साथी संगी सबै मिली सँगसँगै रमाउला जिन्दगीको भरोसा नै आज हो कि भोलि जिन्दगीको भरोसा नै आज हो कि भोलि दुई दिनको जिन्दगी हजुर मिठो गरौं भोलि दुई दिनको जिन्दगी हजुर मिठो गरौं भोलि बाँचुन जेल राम्रै लगाई मिठो बोल्ने गरौं बाँचुन जेल राम्रो लगाई मिठो बोल्ने गरौं भेट भया साथीसँगै रमाइलो गरौं भेट भया साथीसँगै रमाइलो गरौं
यिनै गीत मार्फत मलाई टेक बहादुर आउजी भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, सम्झना छ। यतिखेर कार्यक्रम डेउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरासँग जोडिएको कार्यक्रम डेउडा चौतारी देश विदेश सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, सम्झना छ। राजालाई छुट्टी जाउँ हा भनेर भनेका छन्। तमिकन झिक्कै झिक्कै धन्यवाद छ टेक बहादुरजी, आगामी दिनमा पनि यसै यसै डेउडा गीत लेखी पठाउन जनभुल्या। अहिले तपाईँ सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज पार्टी। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम डेउडा चौतारी, आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजका कुराकानी गर्ने कार्यक्रम बनाउँदैका झिक्कै साथी मन पराउँदा छन्, कार्यक्रम सुन्दा छन्, खुबै खुशी लाग्दो छ भन्दा छन्। भाग्यजी कार्यक्रम डेउडा चौतारी खुबै निको लाग्दो छ, आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको कार्यक्रम यसरी सधैँभरि चलाइराखे हा भनेर भन्दा छन्। अवश्य पनि साथ्यौ तमीले साथ सपोर्ट दिएपछिदेखि हामी आफ्नै भाषा आफ्नै संस्कृतिका कुराकानी गर्ने कार्यक्रम डेउडा चौतारी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि तमरा माझमी हामी लैकन आउनेौ। अब के गर्ने देखा तमीसँग कुराकानी गर्ने मन, तमीले लेखी पठाएका तीनै डेउडा गीत पढ्ने मन र तीनै नयाँ पुराना डेउडा ढाका राख्ने मन हुँदाहुँदै कार्यक्रमको समय सकिग हो भाग्यजी भनी हाम्रा पल्तिर बाटीका साथीहरूले हात हल्लाइसकेका छन्। अब के गर्ने देखे हामीले पनि अब जानै पर्ने हुन्छ देखे, अब जाने मन नहुँदा हुँदा पनि अब जानै पर्ने हुन्छ, यसरी हामीले पनि समयका पछाडि चल्नु पर्ने हुन्छ। केही छैन, आज जाँदाछौँ पछि आउँदाछौँ, पछिल्ला आइतबार जाँदाछौँ पछिल्ला, अब यसरी तमरा माझमी हामी सधैँ आउँदाछौँ देखे, त्यस्तो घट्टोघाटी केही नमाने हामी सधैँ तमरा माझमी आउने हौ। र अहिलेसम्म सुनिकन साथ दिए तमी सबै सबै साथीहरूलाई झिक्कै झिक्कै धन्यवाद दिन्छु, झिक्कै धन्यवाद त धेरै हामीलाई झिक्कै टाढाबाटी डेउडा गीत लेखी पठाउँदा छ तमी साथीलाई झिक्कै झिक्कै धन्यवाद दिन्छु, र हामीलाई इन्टरनेटबाटी पनि सुनिकन साथ दिँदा छ www.tikapurfm.org मार्फत देश विदेश पनि सुनिकन साथ दिँदा छ, झिक्कै झिक्कै धन्यवाद दिन्छु। र पक्कै पनि कार्यक्रम डेउडा चौतारीलाई सधैँ माया गरे, कार्यक्रम डेउडा चौतारीलाई मात्र नभई आफ्ना डेउडा गीत संगीतलाई आफ्नो भाषा आफ्नो संस्कृतिलाई सधैँ जगेर्ना गरे, आफू घर देश भए पनि वन देश भए पनि डेउडा गीत संगीतको आफ्नो भाषाको जगेर्ना गरिराखे, जय देश भए पनि तमी सबै सबै साथीहरूको झिक्कै झिक्कै गली गली छ देखे, हामी सबैले गर्नु पर्यो। हामी यही देश भए पनि आफ्ना देश भए पनि अर्काका देश भए पनि हामीले सधैँ आफ्नो भाषा आफ्नो संस्कृतिको संरक्षण गरिराख्नु पर्दो छ। तमी सबै सबै साथीकन गली गली छ भन्दै यतिखेरसम्म मेरो आवाज तमरा घर घरका रेडियो सेट हात हातका मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्ने हाम्रा पल्तिरबाटीका साथी दिपेन्द्रजीलाई पनि झिक्कै झिक्कै धन्यवाद दिन्छु, र पछिल्ला आइतबार तमीसँग यसै दुःख सुखा तिनै डेउडा गीत तिनै तमीले लेखी पठाएका तिनै डेउडा गीत लैकन आउले भन्दै र तमरा माझमी यो खुबै राम्रो डेउडा गीत छाडी आजका कार्यक्रम डेउडा चौतारीका बसाईबाटी म भाग्य कोर्पन छुट्टी बाजा दया नमस्कार जदौ फलाभली।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845080888, 9845015 र 9846134434।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
7: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
8: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
9: प्योर ड्रिंकिंग वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
7: डेलिभरीका लागि
9: ड्रिंकिंग वाटर एक्वा शीतल
7: टिकापुर कैलाली
10: सम्पर्क मोबाइल नम्बर 9870106772।
11: स्वास्थ्यका लागि पानी

0: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली। फोन नम्बर 091-560-892।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: ल यति छिटो आमा बन्न लागेको त
1: अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जान्नु परे जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना
4: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ
3: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने
4: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने
3: आफ्नै फार्म हाउसमा अभ्यास गराइने
4: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको
3: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने
4: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको
3: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ
4: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ
3: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ
4: सम्पर्कका लागि 091-560-265 98-491-10487 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
8: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
7: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
8: महिनाको महिनावारी गडबडीको समस्या,
7: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
8: पेट सम्बन्धी सम्पूर्ण समस्या,
7: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
8: ईसीजी सेवा,
7: डिजिटल एक्सरे सेवा
8: र प्रयोगशाला ल्याब सेवा।
7: फोन नम्बर 98484263 र 98842739 सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
5: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
5: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
5: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
5: विस्तारै गर्दा हुँदैन?
6: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सेनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सेनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628825।
3: ओहो मेयर साहब, नमस्कार है।
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
4: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
3: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
4: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
3: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
0: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।
5: चर्पी भर्गिल का करना हो का
6: चर्पी भर्ल से फे का चिन्ता आदित्य सेफ्टी टेंकी सरसफाई में फोन करी आ बा का सरसफाई कई दी।
5: फोन नंबर कटा हो तो
6: ली डायल करी 97-620-20-300।
5: हेलो, आदित्य सेफ्टी टेंकी सरसफाई
7: हो?
5: महिन राजापुर बजार में टैंकी सफाई करना बा।
6: अपनों कंठे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लमकी मना सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हना समझावे। संचालक शेरबहादुर थारू, संपर्क नंबर 97-620-20-300 और 98-656-92-026।

0: आगे पानी हो घाम से नहीं बिग्रना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषत हुलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मुनियम के पल्ला हो द्वार फे लगा जाए
1: मिलन अल्मुनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848541 43 26
0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार
2: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू
2: दीर्घ रोगीहरू उच्च रक्तचाप मधुमेह थाइराइड दम सीओपीडी
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा
2: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार
0: महिलाका समस्या गायनोलोजिकल समस्या गर्भावस्थाको जाँच
2: सामान्य रोग ज्वरो खोकी पेट दुखाई लगायतको उपचार
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन
2: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म
0: सम्पर्क फोन नम्बर 9868080008 र 9825637772
3: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
4: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हट ब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्मा टेरस टिकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849585808
5: विश्राम पासा फेरि स्वागत बा खाना पकाइन ग्यासमा कालोबजारी रोक्न सहज आपूर्ति बढ़ेन गृह मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय के समन्वयमा बजार अनुगमन तीव्र पर्लबाट भारतमा ग्यास आयातमा कुनै समस्या नै रहला सफे बजारमा एकाएक कृत्रिम भाव सिर्जना करके कालो बजारी हुटी ढलकती उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचना प्राप्त हुर्पा छ अनुगमन कडाई कर्गिलवा उद्योग मन्त्रालयकी सहसचिव नेत्र प्रसाद सुविधीके अनुसार बजार अनुगमन निरन्तरता के संघ प्रभावकारी बनेला सिफे आपूर्तिमा कर्मश सहजता ऐना लगलगवा ग्यासकी आपूर्ति छ सुविधा हुइटिफे कृत्रिम अभाव देखाएकी उपभोक्ता समस्यामा पर्न तथा महँगी मूल्यमा बिक्री गर्न गतिविधि नियन्त्रण गर्न उद्योग मन्त्री गौरी कुमारी यादव गृहमन्त्री सुदन गुरूसँग अनुगमन केलाक काठमाडौँ पत्याके डिपोमा सुरक्षाकर्मी परिचालन गर्न आग्रह कला रहे मन्त्री यादवकै आग्रह पाछ गृहमन्त्री गुरूङ प्रहरी प्रशासन आवश्यक समन्वय हो सहजीकरण केलाक निर्देशन देलक गृहमन्त्रीकी निजी सचिवालय जानकारी गरेलबाट टिकापुर ब्लक नम्बर 19 शुभकामना टोल विकास संस्था साधारण सभा तथा ज्येष्ठ नागरिक प्रतीक्षालय उद्घाटन कार्यक्रम अतेरियामा टेस्ट ड्राइभर केलाक लैगिलक मोटरसाइकल लेके युवक फरार दुर्घटनामा पर्के एक की मृत्यु चार घाइते ओजुङ्लोमा ग्यास लेकलाक दुई दिन से लाइन गीताबुकला खोज खबर रह प्राविधिक मित्र दिपेन्द्र भट्टराईना धन्यवाद दिए अबुकला खोज खबर से मई सीता चौधरी विदाई टू एक पास 6 बजे के खोज खबर सुन सिक्वी सामुदायिक रेडियो टीकापुर एफएम सुनती रवि राम राम
1: घर त जेनतेन लगाइयो अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
6: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ काठभन्दा सस्तो देखिनामा पनि राम्रो अल्मुनियमको झ्याल ढोका बनाउनुहोस् न
1: ए हो त कहाँ पाइने रहेछ दिदी अल्मुनियमको झ्याल ढोका
6: कहाँ हुनु भाइ टिकापुरमा जमरापारी छ नि मिलन अल्मुनियम ग्लास हाउस त्यही जानु होला नि
1: अब त म ढुक्क

0: प्रकाश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
3: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्र्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
2: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
3: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
2: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
5: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिप्पर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ
1: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
3: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
5: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
4: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
5: आज त सन्त्यका बाले मनकै पुरो हर्यो, बाई जाउँ।
6: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहार सिंह सुनार, सम्पर्क नम्बर 9868-4412, 9846-39261।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योग आश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली फोन नम्बर 091-560-892।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर एक कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98253-6772।

0: किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625532। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अपनाउनु पर्छ।
1: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
0: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
1: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
0: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
1: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
0: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
1: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
0: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।
2: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ। टिकापुर नगरपालिका वडा नम्बर 5 जनहितमा जारी सन्देश।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 0915608092।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कैलालीको जानकीमा नेपाल आदिवासी जनजातिको 32 अन्तर्राष्ट्रिय दिवस मनाइयो। आदिवासी जनजातिको भाषा वेशभूषा कला संस्कृति संरक्षणबारे छलफल। टिकापुर ब्लक नम्बर 19 शुभकामना टोल विकास संस्थाको साधारण सभा तथा ज्येष्ठ नागरिक प्रतीक्षालय उद्घाटन। सरकार अल्पमतमा परेपछि सुदूरपश्चिम प्रदेश सभा सुनसान। टिकापुरको खुला मञ्चमा सरसफाई तथा वृक्षारोपण। र एनपीएल 2026का लागि सुदूरपश्चिम रोयल्समा सेफ अली जैबको पुनरागमन। खोज खबर अब विस्तारमा। प्रदेश सरकार अल्पमतमा परेसँगै सुदूरपश्चिम प्रदेश सभाको गतिविधि सुस्त आएको छ। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने थलोका रूपमा रहेका प्रदेश सभाका जनताका समस्यासम्म जनप्रतिनिधिले सरकारलाई सुनाउने सदन यति बेला सुनसान छ। प्रदेश सरकारको जननी प्रदेश सभा रहे पनि यसलाई चलायमान बनाउने मुख्य दायित्व प्रदेश सरकारको हो। यद्यपि सरकारबाट औपचारिक रूपमा कुनै किसिमको जानकारी नआएकाले प्रदेश सभा बैठक र कार्यव्यवस्था परामर्शको बैठक अनिश्चित रहेको सभामुख भीमबहादुर भण्डारीले जताउनुभयो। बहुमत गुमाइसकेको सरकारले विश्वासको मत पाउने आधार नदेखिएकाले विश्वासको मत लिनका लागि पनि सभाको बैठक बोलाउने सन्दर्भमा सरकारबाट कुनै जानकारी नआएको उहाँले बताउनुभयो। मुख्यमन्त्री कमल बहादुर शाहले साउन 28 गतेभित्रै विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत लिनुभन्दा पनि अन्तिम दिन उहाँले सम्भवतः पदबाट राजीनामा दिन सक्ने सम्भावना रहेको बताइएको छ। चालू आर्थिक वर्षका लागि सभामा प्रस्तुत गरिएको बजेट पारित गर्नका लागि तत्कालीन सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी ले साथ नदिएपछि मुख्यमन्त्री शाहले एमालेका 4 जना मन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको थियो। त्यस लगत्तै नेकपाले एमाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले 1 महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ। बहुमत नपुगेको अवस्थामा विश्वासको मत नलिए वा राजीनामा नदिए 1 महिनापछि स्वत मुख्यमन्त्री पदबाट हट्ने कानूनले व्यवस्था गरेको छ। एमालेको साथ गुमाएको सरकार अल्पमतमा रहेको छ। नेपाली कांग्रेस एमाले बीचको सहकार्य टुटेपछि नेपाली कम्युनिष्ट पार्टी र एमाले नयाँ सरकार बनाउनका लागि 3 बुधे सहमति गरेका छन्। यो प्रदेशमा नयाँ सरकारको नेतृत्व नेकपाले गर्ने दुवै दलबीच सहमति गरिएको छ। बाँकी रहेका मन्त्रालयमा भने भागभण्डा गरेर अगाडि बढ़ने जनाइएको छ। अन्तर्राष्ट्रिय स्वयंसेवा संगठनले टिकापुरमा सरसफाई गरेको छ। आइतबार टिकापुरको खुला मञ्च आसपासमा सरसफाई गर्नुका साथै वृक्षारोपण गरिएको छ। सरसफाई तथा वृक्षारोपण कार्यमा संगठनसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको रमा आचार्यले जानकारी दिनुभएको छ। शुभकामना टोल विकास संस्थाको प्रथम साधारण सभा भएको छ। साधारण सभाको अवसरमा टिकापुर ब्लक नम्बर 19 स्थित टोल विकास संस्थाले निर्माण गरेको ज्येष्ठ नागरिक प्रतीक्षालयको समेत उद्घाटन गरिएको छ। थप खबर सीता चौधरीबाट।
1: शुभकामना टोल विकास संस्थाको प्रथम साधारण सभा भएको छ। साधारण सभाको अवसरमा टिकापुर ब्लक नम्बर 19 स्थित टोल विकास संस्थाले निर्माण गरेको ज्येष्ठ नागरिक प्रतीक्षालयको समेत उद्घाटन भएको छ। शुभकामना टोल विकास संस्थाका अध्यक्ष महेन्द्र सिंह कोरको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिकाका वड़ा नम्बर 1 का वड़ा अध्यक्ष मोहन लोहार विक टिकापुर नगरपालिकाको टोल विकास संस्था गठन कार्यविधि अन्तर्गत टोल विकास संस्था गठन भइरहेको बताउनुभयो। टिकापुरमा 200 बढ़ी टोल विकास संस्था भएका छन्। वड़ा नम्बर 1 मा मात्र 110 वटा टोल विकास संस्था गठन भएका छन्। स्थानीय सरकारले विकासका काम गर्दा नागरिकले अनुभूति गराउनका लागि टोल विकास संस्थासँग सहकार्य गरेर विकास गर्न थालिएको बताउनुभयो।
2: हिजोका दिनमा स्थानीय सरकारले विकास निर्माणका काम गर्दा जनताका निम्ति नै विकास निर्माणका काम गर्थ्यो। यद्यपि त्यो नागरिकसँग अनुभूति भएको थिएन। जहिले पनि नागरिकको तर्फबाट माग्ने हो सरकारको तर्फबाट दिने हो भन्ने मात्रै भाष्य जुन स्थापित थियो त्यो स्थापित भाष्यलाई जनता र सरकार मिलेर अगाडि बढ्नुपर्छ भन्ने भावनाको विकास गर्न हामीले टोल विकास संस्थालाई अगाडि सारेका हौं।
1: युनाइटेड एकाडेमी स्कूलका प्राचार्य परमेश्वर साहुले आफ्नो टोलमा विकासका कार्य हुन थालेमा विद्यालयको तर्फबाट पनि सहयोग रहने बताउनुभयो।
3: वडा 1 मा जति पनि टोलहरू छ सबै टोलमा यस्तो खालको बनाउने एउटा योजना राख्यो भने पक्कै पनि यहाँको जो लिभिङ स्ट्यान्डर्ड जो छ त्यो अलिकति माथि हुन्छ र म युनाइटेड एकाडेमीको तर्फबाट हजुरहरूलाई वाचा गर्छु भने अलिक देखिने खालको कुनै पनि विकास काम यो टोलमा हुन्छ भने युनाइटेड एकाडेमी अहिले त एउटा बेन्च दिएछ, हामी यसको भन्दा पनि बढी अरू केही दिन सक्छौँ कि हामीसँग भने भने हामी यसमा कुनै नै हुँदैन। यसको लागि म विद्यालयको तर्फबाट आज हजुरहरूको अगाडि यो कुरा बाचा गर्छु, यहाँ रुखहरू लगाउने हो कि अरू केही कुरा छ कि अरू कुनै सहयोग चाहिएको छ कि हामीलाई भने भने प्रत्येक वर्ष हामी केही न केही दिन सक्ने व्यवस्था हामी गर्छौँ, हामी कोसिस गर्छौँ, यसलाई अझै राम्रो बनाउँछु।
1: वडा सदस्य गणेश घरती मगरले ज्येष्ठ नागरिक सम्मान सबैको दायित्व भएको बताउँदै आफ्नो टोल आफै बनाउन थालेको राम्रो काममा सबैको सहयोग रहने बताउनुभयो।
4: ज्येष्ठ नागरिकहरूको सम्मान गर्न तपाईँ हाम्रो दायित्व हो, यो दायित्व अन्तर्गत उहाँकै सम्मानमा यस शुभकामना टोल विकास संस्थाले यो प्रतीक्षालय निर्माण गर्नुभएको छ, यसको लागि यहाँलाई धन्यवाद। आफ्नो टोल आफै बनाऊ, यहाँहरूको टोल यहाँले बनाउने हो, साथ सपोर्ट सम्पूर्ण सह तप्का र क्षेत्रका व्यक्तिको यहाँसँग रहनेछ, राम्रो कामको लागि सधैँ सबैको साथ रहनेछ।
1: समाजसेवी तारा प्रसाद अधिकारीले आफू पूर्व प्रहरी रहेको बताउँदै आफूले प्रहरीबाट अवकाश लिएको दिन ज्येष्ठ नागरिकका लागि केही गर्छु भन्ने संकल्प लिएर टिकापुरमै ज्येष्ठ नागरिक भवन बनाएको बताउनुभयो।
5: जवनमा सदा प्रवेश गरी 2076 साल वैशाखी गते मैले अवकाश प्राप्त गरे पश्चात मैले एउटा सानो सोच बनाएको थिएँ। मेरो स्वर्गीय बुवा आमा 80 वर्षको उमेरमा स्वर्ग हुनु भएको थियो र मैले त्यही मेरो अवकाश निस्केको दिनमा मैले आजबाट मैले एउटा प्रण गरेको थिएँ। ज्येष्ठ सदस्य ज्येष्ठ नागरिकलाई मैले केही सानो पनि गर्नुपर्छ भने त्यो दिनबाट मैले एउटा प्रतिज्ञा लिएको थिएँ र त्यसको साथसाथै मैले एउटा हाम्रो संस्था छ सत्रमा जालपा जागरण समाज स्थापना भएको छ, त्यहाँ पनि हामीले ज्येष्ठ नागरिकको लागि ज्येष्ठ नागरिक भवन पनि हामीले संस्थाको तर्फबाट स्थापना गरेका छौँ र त्यसै अन्तर्गत मैले विभिन्न ठाउँमा जानकारी पाएसम्म मैले त्यही मेरो प्राण मेरो पेन्सनबाट आउने सानो रकम भए पनि मैले सम्झिनुपर्छ, मेरो स्वर्गीय आमा बुवाको स्मरण गर्दै मैले मेरा ज्येष्ठ नागरिकजीवहरूलाई केही न केही सम्झिनुपर्छ।
1: कार्यक्रममा वडा अध्यक्ष मोहन लोहार विकले प्रतीक्षालयमा निर्माण सघाउने परमेश्वर साहु, तारा प्रसाद अधिकारी, दुर्गा देवी रिमाललाई दोस्रो लाउडाई सम्मान गर्नुभएको छ। कार्यक्रममा नेत्रबहादुर रावल लगायतले बोल्नुभएको थियो। धनराज सिंहले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन टोल विकास संस्थाका सचिव भद्र बहादुर रावले गर्नुभएको थियो। साधारण सभाले टोल विकास संस्थामा नयाँ कार्य समिति चयन गरेको छ। संस्थाको अध्यक्ष नेत्रबहादुर रावल, उपाध्यक्ष कमला कुंवर, सचिव भद्र बहादुर रावल, कोषाध्यक्ष ममता रिमाल, सहसचिव सुजिता तिरुवा चयन हुनुभएको छ।
0: उपभोक्ता हित संरक्षण मंच नेपाल सुदूरपश्चिम प्रदेश कार्य समितिको दोस्रो अधिवेशनले भोजराज जोशीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सर्जो प्रसाद चौधरी, सचिव एकिन र तिमिल सेना, कोषाध्यक्ष सपना न्यूपाने भण्डारी चयन हुनुभएको छ। समितिको सदस्यमा डाक्टर तुलसी शर्मा, पुष्प विक्रम शाही र हरिशचन्द्र बाघ चयन हुनुभएको छ। अधिवेशनको उद्घाटन सत्रमा मंचका केन्द्रीय उपाध्यक्ष धनपति ढुंगेलले नेपालको संविधानमा उपभोक्ताको हकको व्यवस्था गर्न र उपभोक्ता अदालतको स्थापना गर्न उपभोक्ता हित संरक्षण मंच नेपालको ठूलो भूमिका रहेको चर्चा गर्दै अब जनस्तरमा उपभोक्ता अधिकार स्थापित गराउन नयाँ नेतृत्वले स्वयंसेवी रूपमा काम गर्न तयार रहनुपर्ने बताउनुभयो। मंचका निवर्तमान अध्यक्ष डाक्टर भवान सिंह चलाउनेले 6 वर्ष अघि सुदूरपश्चिममा समिति गठन गरेर मंचले काम गर्दा उपभोक्ता हितका सवालमा ससाना कुरामा पनि समस्या रहेको, सरकार निकायले ध्यान दिने संस्कृति नभएको अनुभव बटुलेको बताउनुभयो। मंचका केन्द्रीय उपमहासचिव तथा निर्वाचन अधिकृत ऋषि काफ्ले उपभोक्ता अधिकारका विषयमा आम उपभोक्तालाई जागरूक गराउन नयाँ कार्य समितिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नयाँ अध्यक्ष भोजराज जोशीले मंचको विधान अनुसार गर्नुपर्ने काम क्षमताले भएसम्म गर्ने

0: प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
0: टिकापुर साना सहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली। फोन नम्बर 091-560-892।
2: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
3: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि को थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि को संसारको मजा लिन पाइन्छ।
2: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
3: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाई हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाई छ त। यो कमाई पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
2: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
1: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
5: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले आदिवासी जनजातिको भाषा, वेशभूषा, कला, संस्कृति संरक्षणका लागि आफ्नो घरमा बच्चालाई सिकाउन आवश्यक भएको बताउनु भएको छ। नेपाल आदिवासी जनजातिको 32 अन्तर्राष्ट्रिय दिवसको अवसरमा उहाँले यस्तो बताउनु भएको हो। अध्यक्ष चौधरीले जनजातिको भाषा संस्कृति संरक्षणका लागि पालिकाबाट आफूहरूले शुरू गरेको पालिकाभित्र परम्परागत पहिरन भएको मूर्ति निर्माण, विद्यालयमा थारू भाषाको पाठ्यक्रम निर्माण, अष्टमीकी सम्बन्धीका चित्रकला लेखन लगायतका कार्यक्रमको आयोजना गरेको बताउनुभयो।
6: हाम्रो नीति कार्यक्रममा जानकी गाउँपालिका ही थारू लोकका लागि हब बनिराख्ने हाम्रो नीति कार्यक्रम प्रस्तुत गर्ला अनि लोककलाको लागि धेर जिल्ला हजुरको चाहिँ अस्ति बाटा हाम्रो पटनामा हेर्ने ओ आज भर्खर अस्ति हेरीमा हजुरको गाउँमा प्र्याक्टिस हुने हाम्रो चाहिँ अस्ति विषयमा धेर चाहिँ जुरलमा नि त बाह्र जुरलमा जुरलमा अनि हाम्रो चित्रकला जुरलमा लवाई कोही जुरलमा धेर चाहिँ जुरलमा हाम्रो कथा जुरलमा तर मलाई हाम्रो हजुरमा थाहा प्रत्येक वर्ष अस्ति अवसरमा हाम्रो चित्रकला यहाँ लोकल प्रदर्शन गर्न लागि एकदम कमिटी नै बनाउला चित्रजन कमिटीमा जुन कमिटी धेर ठाउँ चित्रकै बनाएला आजकल अस्तित्व नहीं हमारा ई चित्रकला है और चित्रमय द्वार करना जरूरी बात
5: पालिकाका निवर्तमान अध्यक्ष प्रदीप कुमार चौधरीले पालिकाभित्रका जात जातिका भाषा, कला, संस्कृति, वेशभूषा संरक्षणका लागि समन्वय सहकार्य गरेर अगाडि बढ्नुपर्ने र भएका कार्यक्रमको प्रचार गर्न जरूरी रहेको बताउनुभयो।
7: समयले कमीको कारण चाहिँ संख्यात्मक रूपले एकदम कम उपस्थित रहेछ। अब हिँड्छ कार्यक्रम त यहाँ हजारौँ हजार मानिसको उपस्थिति र तर कारण कहाँ हो यी बीचले कहीँ न कतै सम्बन्धीको कमी रुझ्यो या सहकारिताको कमी रुझ्यो तर यी विषयले विशेष गरी स्थानीय सरकारले प्रमुख यहाँ कहाँ चाहौँ अन्तर्राष्ट्रिय दिवस 14 फेब्रुअरी चाहे योग दिवस हो चाहे अन्य दिवस हो यसो राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा जाएन अब हाम्रो ग्लोबलाइजेसन हो सकेको एक ठु विश्व परिवार एक देश बन सकेको अवस्थामा भयो तपाईँ मैले यी चिजले हाम्रो महत्वपूर्ण कौन चिजले कौन समयमा हाम्रो ध्यान दिने कार्यक्रम आयोजना गरे विषयले चाहिँ लागत।
5: निवर्तमान उपाध्यक्ष उमा महतोले परम्परागत भाषा, कला, संस्कृति संरक्षणका लागि

0: सबैजना लाग्नुपर्ने, कला संस्कृतिको दस्तावेजीकरण गर्नुपर्ने, आदिवासी जनजाति महिलाको अवसरमा पहुँच बढ़ाउनुपर्ने बताउँदै संविधान प्रदत्त अधिकारका लागि पालिकासँग समन्वय गरेर अगाडि बढ़नुपर्ने बताउनुभयो। वड़ा नम्बर एकका वड़ा अध्यक्ष सुरेश चौधरीले थारू समुदायका संस्कृति संरक्षणका लागि समुदायमा चलिआएको प्रथालाई बचाउनुपर्ने, समय समयमा बहस छलफल चलाउन आवश्यक रहेको बताउनुभयो। वड़ा नम्बर तीनका वड़ा अध्यक्ष सुरेश चौधरीले संस्कृति संरक्षणका लागि अरूलाई भन्दा पनि आफूबाट शुरू गर्नुपर्ने बताउँदै आदिवासी जनजातिको विकास निर्माणमा अहम भूमिका रहेको बताउनुभयो। कार्यपालिका सदस्य लक्ष्मी चौधरीले संस्कृति वेशभूषा कला संरक्षणका लागि पालिका मात्र नभई सबैजना आफ्नो तर्फबाट लाग्नुपर्ने बताउनुभयो। कार्यपालिका सदस्य पार्वती डगौराले आदिवासी जनजातिका कला पौराणिक गीत रहेकाले आगामी दिनमा यस्ता खालका गीतवा संरक्षणका लागि यस्ता कार्यक्रमको आयोजना गर्न आवश्यक भएको बताउनुभयो। टीकापुर बहुमुखी क्याम्पस टीकापुरका सहप्राध्यापक बालकुमार चौधरीले आदिवासी जनजातिको भाषा कला साहित्य संरक्षणमा जनजाति युवा र बुद्धिजीवीको भूमिका सम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो। दिवसका अवसरमा आदिवासी जनजाति सम्बन्धी समस्या सम्बन्धी अन्तर्क्रिया कार्यक्रम पनि भएको छ। कार्यक्रममा गाउँपालिका वार्ड नम्बर सातका निवर्तमान वडा अध्यक्ष लक्ष्मण चौधरी, समाजसेवी बुद्धिजीवी जगत बहादुर चौधरी, होलीराम डगोरा, नाथुराम थारू लगायतले आफ्ना राय सुझाव र धारणा राख्नु भएको छ। नेपाल आदिवासी उत्थान समाजका अध्यक्ष दिनेश थारूको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्य समिति सचिव आगन्दा चौधरीले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन गीता चौधरीले गर्नुभएको थियो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
1: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
3: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
3: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
3: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
3: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टीकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टीकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091560265 98491010487 98486083006 र 98462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
4: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टीकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरमहेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमहे उक्र सम्पर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल भिडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित अटो एनालाइजर से सक्कु रगत जाँच, फार्मेसी प्रयोगशाला सेवा, हात जोड्ने सेवा, टुटल हात जोड्नेमा प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जाँच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा सँग तालिम पाइल स्वास्थ्य कर्मी से क्षयरोग तथा कुष्ठरोग सम्बन्धी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, गोलचोक लगह, टिकापुर कैलाली। फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको चर्चा चलेपछि धनगढ़ीका उपभोक्तामा पनि चिन्ता बढ़ेको छ। सामाजिक सञ्जालमा देशका विभिन्न स्थानमा ग्यासका लागि लामो लाइन लागेको दृश्य सार्वजनिक भएपछि कैलालीका उपभोक्तामा पनि ग्यास अभाव हुनेमा आशंकामा उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर मौजात राख्न थालेका छन्। धनगढ़ीका ग्यास डिलरहरूले भने यहाँ ग्यासको आपूर्ति नियमित भइरहेको र तत्काल चरम अभाव नहुने बताएका छन्। खोज खबरमा अब पालो जनावाजको। गाउँघरमा धान खेत रोपाई सकेपछि आजभोलि महिलाहरू फुर्सदिला छन्। आजको जनावाजमा हामीले केही महिलालाई आजभोलि के गरेर समय बिताइरहनु भएको छ भनी सोधेका छौं।
5: सन्दीप कुमारी चौधरी
6: खेतीपाती त आफूले बनाएको छैन, अब बटैया दिएका छ। अब नातिलाई स्कुल पठाउँछौ, खाना बनाउँछौ, अरू केही नै।
7: म रुज्याली देवी चौधरी हो। यसिङ खेतम घाँस जमल बा, घाँस पनि नसिन कर्रा बा, पानी नि पाके हो कि दवाई नि पाके हो, घाँस जमिल मल फे नि मिलत हो, का करना हो। ईश्वर कर फे मल नि दिहत कि का ड्यूटी के देहत टीचे देहत छिट नि पुगत जय बोटा सिन झगड़ा लड़ाई खेल बोटा भू नहीं मिलत जा मल नि मिलत एक धक्या उक्या भी नि बिनत हुई कह बिन छे बिन पानी नि आट घामक झारट गोरी नि बिन्नास लागत पानी आई तब बिनब कसी घाम लागत पंखा फे नि चलत पूरा पावर फे नि पुगत पूरा डन डन केल पंखा चली दिया फे नि बरत जे पहले मटिक तेल लेके दिया बारी वस्ते हैं दिया बरा लागत।
8: कल्पना चौधरी खेटो राके कपड़ा सिए जाय कपड़ा सिके हो संझा खाना न पकाइथु बिहान के धान में घास पनै थी अनि समय हुई त कपड़ा सिए चल जेथु।
9: सुषमा देवी चौधरी घर आजकल हेट हो भाटे थे बो कबो कबो खेतम जीव ढरा जामल बा पना पुनु के जीव हट बा काम काठारो अरु होइ नै अपन लगेबो पानी हेरबो मल छिटबो पानी आए मल नै छिटा देत आजकल मल फि मिलत नै 15-15 किलो किल देथै बल्ती के आइत।
0: र सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियम लीग एनपीएल 2026 लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको छ। एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैव प्रतियोगिताको उत्कृष्ट खेलाड़ी घोषित भएका थिए। उनले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनका साथै 12 विकेट लिएका थिए। राष्ट्रिय टोलीबाट भने नखेलेका जैवले इंग्ल्याण्डको घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। बायाँ हाते ब्याटर जैवले T20 क्रिकेटमा 140 भन्दा माथि रन बनाएका छन्। सुदूरपश्चिम रोयल्सले कप्तान दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, आसिफ शेख, ईशान पाण्डे, अविनाश बोरा, हेमन्त धामी, हिक्मत महरालाई रिटेन गरेको थियो। यस्तै सुदूरपश्चिम अक्सन मार्फत दीपक बोरा, मिलन बोरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट, आयुब सन्तलाई अनुबन्ध गरेको छ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। कैलालीको जानकीमा नेपाल आदिवासी जनजातिको 32 अन्तर्राष्ट्रिय दिवस मनाइयो। आदिवासी जनजातिको भाषा वेशभूषा कला संस्कृति संरक्षणबारे छलफल। टिकापुर ब्लक नम्बर 19 शुभकामना टोल विकास संस्था सदन सभा तथा ज्येष्ठ नागरिक प्रतीक्षालय उद्घाटन कार्यक्रम। सरकार अल्पमतमा परेपछि प्रदेश सभामा सुनसान। टिकापुरको खुला मञ्चमा सरसफाई तथा वृक्षारोपण। र एनपीएल 2026 लागि सुदूरपश्चिम रोयल्समा सेफ अली जैवको पुनरागमन। हवस् त अहिलेलाई खोज खबर यति नै। आन्दोलनको समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
10: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
10: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
2: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
10: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
2: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
10: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
10: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
11: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
10: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
2: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: आई बुढल्ला सुन्ठो कि नै वा नन्दी गुवा जागिली न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
1: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ
0: तुहार बाटा अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बना कान्छे के कतरा सुघर बना कन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864241208 ओ 9846239161
2: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना
3: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ
2: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने
3: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने
2: आफ्नै फार्म हाउसमा अभ्यास गराइने
3: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको
2: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने
3: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको
2: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ
3: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ
2: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ
3: सम्पर्कका लागि 0915602658 9841104 9846080306 र 9462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: दलित के हो?
3: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
2: के दलित मानव होइन र के प्रयास हुँदैछन् विभेद न्यूनीकरण?

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: माइलो, त्यो बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तँलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरला रोड, टीकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। लुम्बिनीका 44 पालिकामा 20,000 भन्दा बढ़ी बाँदर, व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र, कालो बजारीलाई कार्यवाही गरिने।
1: गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँधिएको कुराहरू पनि आइरहेको छ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरेका छ।
0: आज देशभर मेघ गर्जन सहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी। सुस्तामा बढ़दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग।
2: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धित पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
0: उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदै दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाई।
3: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो। आदरणीय नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौं। हामी सबैले चित्त बुझाएका छौं। यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो, सबै कुराहरू बसेर छलफल गर, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो।
0: र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना अस्वीकार। एनपीएल खेल, सुदूरपश्चिम क्रिकेट खेल्न इंग्ल्याण्डका जैव अनुबन्धित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न मन्त्रालय र निकायबीच समन्वय नहुने समस्या वर्षौं देखिएको छ। एउटै स्थानमा फरक फरक निकायले योजना बनाउँदा दोहोरोपण बढ़ने गरेको छ र सीमित स्रोतको अनावश्यक खर्च भइरहेको छ। यस्तो अवस्थाले विकासको गति मात्रै होइन, गुणस्तरमा समेत नकारात्मक प्रभाव पर्दै आएको छ। सुधारका लागि एकीकृत योजना प्रणाली, स्पष्ट जिम्मेवारी निर्धारण र सूचना आदान प्रदानको प्रभावकारी संयन्त्र बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: खाना पकाउने ग्यासको अभाव र आपूर्तिमा कालोबजारी भइरहेको गुनासो आएपछि गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रूपमा बजार अनुगमन तीव्र बनाएका छन्। मन्त्रालयहरूले प्रहरीको सहयोगमा अनुगमन तीव्र बनाएका हुन्। आज काठमाण्डुका 55 ग्यास डिपोमा प्रहरी परिचालन गरी उपभोक्तालाई ग्यास वितरण सहज बनाएको छ। हिजो मात्रै प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढ़ी सिलिण्डर बिक्रीमा सहजीकरण गरेको थियो। भक्तपुरमा भने एउटा सिलिण्डर 7,000 रूपियाँमा बिक्री गरेको आरोपमा एकजना पक्राउ परेका थिए। उद्योग मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले ग्यासको आपूर्ति सहज हुँदै गए पनि उपभोक्तालाई समस्या पार्ने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइएको सीआईएनसँग बताउनुभयो।
1: ग्यासको आपूर्ति विदेशबाट राम्रै भइरहे पनि भित्रपट्टि चाहिँ नेपालभित्रको वितरणमा केही समस्याहरू देखिएको थियो र यो समस्यालाई पहिचान गरेर समाधान गर्न हामीले यो क्युआरटी भन्छ नि, क्विक रेस्पोन्स टिम संचारमा ल्यायौं। आज चाहिँ 4 दिन हो यो रेस्पोन्स टिमले काम गरिरहेको, जो चाहिँ साह्रै निडी छ, खाँचोमा छ, अरू वैकल्पिक उपाय छैन भने उसलाई चाहिँ तुरन्त उपलब्ध गराउने गरी त्यो टिमले काम गरिरहेछ। गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँधिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरिरहेछ।
5: नेपाल आयल निगमले भने ग्यासको आपूर्ति निरन्तर भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। लुम्बिनी प्रदेशका 44 गाउँपालिकामा गरिएको अध्ययनमा 20,000 भन्दा बढ़ी बाँदर रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयका प्राधानाध्यापक डाक्टर हरिश शर्मा नेतृत्वको टोलीले गरेको अध्ययनमा रातो बाँदर, पहरे बाँदर र लंगुर गरी 3 प्रजातिका बाँदर भेटिएका छन्। अध्ययन अनुसार किसानलाई सबैभन्दा बढ़ी दुःख रातो बाँदरले दिने गरेको छ। बाँदरका कारण बाली नालीमा क्षति बढ़नुका साथै मानव वन्यजन्तु दण्ड समेत बढ़ेको अध्ययनले देखाएको छ। बाँदरको संख्या व्यवस्थापनका लागि लागि वन्ध्याकरण हिरालु राख्ने र क्षति भएका किसानलाई क्षतिपूर्ति दिने लगायतका उपाय अपनाउन सुझाव दिएको छ। वन्यजन्तुको वासस्थान स्थानीय तहको सीमाभन्दा बाहिरसम्म फैलिने भएकाले समस्या समाधानका लागि समग्र क्षेत्रलाई समेटेर योजना बनाउनु पर्ने अनुसन्धानकर्ताको भनाइ छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले वातावरण संरक्षण ऐन 2076 संशोधन गर्न तयार पारेको मस्यौदाका बारेमा आएका जाहेज सुझाव र सार्वजनिक भइरहेका विचारलाई समावेश गरेर अघि बढ़ने बताएको छ। विधेयकका वातावरण निरीक्षण र वातावरण परीक्षक पदको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि भएको भन्दै देशभरका विश्वविद्यालय केन्द्रीय विभाग तथा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस सरकारवालाले संयुक्त रूपमा ध्यान आकर्षण गराउँदै आएका छन्। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकाल,
6: मस्यौदामा छलफल चलिरहेको छ, फाइनल निर्णय भएको अवस्था होइन। होइन, जुन यसभन्दा अगाडि मस्यौदामा चाहिँ वातावरण विषय नपरेको मान्छेहरूलाई पनि स्पेस दिने गरी आयो भन्ने जुन गुनासो भन्नुभयो, अब त्यो गुनासो स्वाभाविक छ। होइन, हामीले सुझाव कलेक्सनहरू गरिरहेको अवस्था छ मन्त्रालयले। अब सुझाव आयो भने त्यस्तो सुझावहरूमा सम्बोधन गरेर जाने सरकारको पनि छ, मन्त्रालयको पनि छ, त्यसो हुँदा त्यसमा संशोधन गरेर सुझावहरूलाई समेटेर जान सकिन्छ। मस्यौदा तयार गरेर जुन कुरो बाहिर आएछ नि त्यो त त्यो एकदम राम्रो पक्ष हो भन्ने लाग्छ। किन भन्नुहुन्छ भने मन्त्रालयले पनि ऐन संशोधन गर्दैछ भन्ने जानकारी भयो एउटा कुरा, अनि अर्को कुरो यसको ऐन नीति निर्माण गर्दा पारदर्शी तरिकाले गर्नुपर्छ भन्ने कुरा छ। सरोकारवाला साथीहरूले जुन कन्सर्नहरू भनौँ न सम्बन्धित सरोकारवालाहरूले राख्नु भएको छ, उहाँले लिखित रूपमा मन्त्रालयमा सुझावहरू दिनुभएन भने उहाँहरूको सुझावहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ, हामी गर्छौँ भन्ने फेरि।
5: यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्य पश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत 16 शैक्षिक निकायका वातावरण विज्ञान तथा वातावरण इन्जिनियरिङ विभागका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरी वातावरण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेका अन्य विषयमा स्नातक तह गरेका र 2 वर्ष स्थायी सेवामा रहेका कर्मचारीलाई पनि समान रूपमा योग्य मान्ने व्यवस्था सच्याउन माग गरेका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढ़िरहेको नदी कटान र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको स्थलगत अनुगमन गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले नदी कटान नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने र विपद व्यवस्थापन कोषबाट समेत बजेट उपलब्ध गराउने स्पष्ट पार्नुभयो।
7: सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरू, नदी कटानलाई रोक्नको निम्ति जुन खालको यहाँहरूले भूमिका निर्वाह गर्नुभएको छ, काम गर्नुभएको छ, त्यसको निम्ति म प्रदेश सरकारको तर्फबाट यहाँहरूलाई दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। सुरक्षा कर्मी साथीहरूले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन मान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु। यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने जे जति पैसा लाग्ने छ त्यसको निम्ति प्रदेश सरकारले व्यवस्थापन गर्नेछ। विपदबाट हामीले त्यो बजेटको व्यवस्थापन, आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नेछौ।
5: सुस्ता क्षेत्रमा नदी कटान बढ़दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढ़ेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका हिमाली पहाड़ी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ भने पहाड़ी तथा तराई भूभागका धेरै स्थानमा समेत मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभाग, कर्णाली प्रदेशका पहाड़ी भूभाग साथै सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
8: सुदूरपश्चिम प्रदेश है राति भागमा चाहिँ त्यस्तै गण्डकी प्रदेशको पहाड़ी भूभागमा, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक स्थान, त्यस्तै हाम्रो यो कोशी प्रदेशको तराई भूभागका एक स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। बाँकीतिर औसत वर्षा हुन सक्ने देखिन्छ। त्यो ठूलो खालको झरी टाइपको छैन, वर्षा भए पनि रोकिने खालको देखिन्छ, त्यही नै हो। यतिकति अब मनसुन चाहिँ मनसुनको समयमा छौँ हामी, होइन, त्यसरी नै बुझ्नुपर्ने हुन्छ। अब ठ्याक्कै होइन, तर पहाड़ी भूभागहरूमा चाहिँ मनसुनको समयमा जलवाष्पहरू आइराखेका हुन्छ पारेको भागमा अब त्यसले गर्दाखेरि त्यहाँ चाहिँ वर्षा हुन्छ। कतिपय अब तपाईँ वर्षा भएको ठाउँ पारेको भागहरू छ भने त्यहाँ पहिरो जान सक्छ।
5: कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी पानी पर्ने सक्ने पूर्वानुमान गरिएको र ती क्षेत्र र भूभागमा बाढ़ी पहिरोको जोखिम रहेको महाशाखाको भनाइरहेको छ। संघीय संसद प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन्। दुई मन्त्रीसँग सांसदको प्रश्न उत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो एक बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्न उत्तरको कार्यक्रम रहने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न उत्तरको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय गरिएको गिरीले सीआईएनलाई जानकारी दिनुभयो।
2: परराष्ट्र मन्त्रालयको सन्दर्भमा दुईटा प्रश्नहरू छन् भने युवा श्रम र रोजगारको सन्दर्भमा भोलिका लागि एउटा प्रश्न छ। प्रश्नोत्तर कार्यक्रम भइसके पछाडि व्यवस्थापन कार्य अन्तर्गत भोलि दर्ता भएर बसेका तीनटा विधेयकहरू सभामा प्रस्तुत हुन्छन् यानि पेश हुन्छन् अथवा यसलाई टेबल भएको रूपमा पनि बुझ्न सकिन्छ। यस्ता तीनटा विधेयकमा चाहिँ कर्मचारी संघीय कोष दोस्रो संशोधन विधेयक 2083 छ, त्यसले गर्दा मेन मिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र बाल श्रम तथा नियमित गर्ने विधेयक 2083 छ भने एउटा विधेयकमाथि चाहिँ विचार गरियोस् अथवा सैद्धान्तिक छलफल हुन्छ, त्यो चाहिँ विधि निर्माणको क्रममा त्यसपछि चाहिँ संशोधन राख्न सकिन्छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
5: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सहज रूपमा लिएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले पार्टीका कामहरू विधान सम्मत भएकाले डराउनु पर्ने अवस्था नरहेको बताउनुभयो।
3: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो, आदरणीय नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौं, हामी सबैले चित्त बुझाएका थियौँ। यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो सबै कुराहरू बसेर छलफल गर, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो। यो जिम्मेवारी पूरा गर्ने कुरामा तलमाथि गर्ने कुरा छैन, यो कुरा गर्ने कुरामा संवाद गरिरहेको सब संवाद गर्छ। तर एउटा कुरा चाहिँ म ख्याल गरिदिन सबैलाई आग्रह गर्न चाहन्छु, तर्साएर चाहिँ म तर्सिन्न, दबाएर पनि म दबिन्न, फकाएर पनि फके। विधानको सीमाभित्र म बस्नुपर्छ, विधानको सीमाभित्र बस्छु।
5: नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धि दर भएको बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजाबाट सेना फिर्ती सम्बन्धी 15 बुधे योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको छ। नेतन्याहुले इजरायलले 15 बुधे दस्तावेज अस्वीकार गरेको बताउनुभयो, तर हमासले इजरायलले गाजामा जारी सबै प्रकारका सैन्य कार्यवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्र आफ्ना भारी हतियार हस्तान्तर गर्ने शर्त राखेको छ। अब खेल खबर। सुदूरपश्चिम रोयल्सले आगामी नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटका लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैवलाई अनुबन्धन गरेको छ। जैव पहिलो संस्करणमा पनि सुदूरपश्चिमबाट खेल्नु भएको थियो, त्यति बेला उत्कृष्ट प्रदर्शन गर्नुभएका उहाँ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाड़ी घोषित हुनुभएको थियो।
0: सरकारी कार्यालयलाई बिचौलिया र भीड़भाड़ रहित बनाउन चालिएको कदमबाट सेवाग्राही खुशी।
9: केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिचौलियाहरू अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ उहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढंगले लिन पाउने अवस्था भएको छ।
0: स्थानीय सरकार र प्रशासनको पहलबाट देखिएको नतिजा अरू प्रशासन कार्यालयका लागि पनि अनुकरणीय। रिपोर्ट बर्खाको समयमा बालबालिकालाई झाडा पखालाबाट बचाउने कसरी। संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घामन एक, शक्तिशाली चार एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। संघीय स्तरमा सिंहदरबारको काम कार्यवाहीमा परिवर्तन गर्न खोजिए जस्तै जिल्लामा प्रशासन कार्यालयहरूबाट पनि सेवाग्राहीलाई दिँदै आएको सेवा सुविधा र गुणस्तर सुधारका लागि 77 जिल्लालाई गृह मन्त्रालयले निर्देशन दिँदै आएको छ। सुधारका लागि धेरै जिल्लामा काम पनि शुरू भइसकेको छ। त्यसै मध्येमा पर्छ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक। सामान्य प्रशासनिक कामका लागि आउने सेवाग्राहीले पनि घण्टौं लाइन बस्नुपर्ने, एउटा कामका लागि पटक पटक विभिन्न कोठा चाहर्नुपर्ने र प्रक्रिया नमिल्दा दिनभर बिताउनु पर्ने अवस्था हिजो आज नभएपछि सेवाग्राहीलाई सजिलो भएको छ।
14: सेवा लिन आउने नागरिकले एउटै स्थानबाट अधिकांश सेवा प्राप्त गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा हुने भीड़भाड़, झन्झट र बिचौलियाको प्रभाव समेत घटेको सेवाग्राहीले बताउन थालेका छन्। सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली र सार्वजनिक सूचना प्रसारण अर्थात पब्लिक अनाउन्समेन्ट प्रणाली लागू गरिएको छ। यसबाट भएको सजिलोका बारेमा बताउँदै मेलम्ची नगरपालिकाका स्थानीय सरस्वती श्रेष्ठ:
15: अहिले यताउति दौडिनु पर्ने नि त, एउटै कोठाबाट त्यहाँ टोकन सिस्टमले गर्दैर त्यहाँबाट त्यहाँ जानु भन्दा बाबुआमाको फोटो सोटो मागिदियो।
14: सेवा कक्षमा पुगे पछि कर्मचारीले शुरूमा सेवाग्राहीका कागजात रुजू गर्छन्। आवश्यक कागजात नपुगे प्रक्रिया पूरा गर्न सुझाव दिन्छन् भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन उपलब्ध गराएर प्रतीक्षालयमा बस्ने व्यवस्था गरिएको छ। पालै पालो सेवा उपलब्ध गराइने भएपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ। जुगल गाउँपालिकाबाट आउनुभएका टंक बहादुर सिलवाल:
9: अब हामी यहाँ केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिजौलीहरू अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ वहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढंगले लिन पाउने अवस्था भएको छ।
14: प्रशासन कार्यालयमा सेवाग्राहीका लागि प्रतीक्षालयसँगै खानेपानी र निशुल्क वाईफाईको समेत व्यवस्था गरिएको छ। नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानीको बायोमेट्रिक तथा वितरण र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा हलबाट उपलब्ध गराइँदै आएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे:
16: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा बाहिर कुनै पनि खालको बिचौलियाको प्रवेश नहोस् भन्ने हिसाबले निषेधै गरेका छौँ। उहाँहरूलाई आवश्यक पर्ने निवेदन लेखिदिनेदेखि लिएर आवश्यक प्रक्रिया चाहिँ सबै कार्यालयले व्यवस्थापन गरिरहेको छ। त्यसैले कोही पनि माध्यमको भनसुनको आवश्यकता चाहिँ जिल्ला प्रशासन सिन्धुपाल्चोकमा जरूरी हुँदैन भन्ने कुरा चाहिँ यहाँहरूका माध्यमबाट पनि हामी सेवाग्राहीहरूलाई सूचित गर्न चाहन्छौँ।
14: सेवा प्रवाहलाई थप नागरिक मैत्री बनाउन निशुल्क अनलाइन आवेदन तथा सहजकर्ता सेवा समेत जिल्ला प्रशासन कार्यालयमा सञ्चालन गरिएको छ। चौतारा साँगाचोगडी नगरपालिकाले एकजना सहजकर्ताको व्यवस्था गरी राहदानी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फारम भर्ने, कार्यालयसँग सम्बन्धित निवेदन लेख्ने र आवश्यक कागजातको फोटोकपी गर्नेसम्मका सेवा निशुल्क उपलब्ध गराइएको छ। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खयामा बालबालिकालाई झाडापखालाको उच्च जोखिम।
17: बच्चाको हात पनि राम्रोसँग खानेपानीले पखाल्ने, आफूले पनि गर्ने, खानेकुराहरू छुँदाखेरि हात मात्र भएर पकाउने ठाउँ भाँडा सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ। ताजा खानेकुरा खुवाउने।
0: बाल बालिकालाई झाला पखालाबाट जोगाउने उपाय के होला? विज्ञको सुझाव सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
18: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
18: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 314 खण्डमा छौं। बर्खाको समयमा बालबालिकामा देखिन सक्ने झाडा पखाला र यसबाट बस्नका लागि के कसरी सावधानी अप्नाउने, हाम्रो पालोको आजको अंकमा हामीले यसै विषयमा वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको कुराकानी सुनाउँदैछौ।
17: झाडा पखाला लाग्ने त्यो पनि समय अनुसारले नै हुन्छ। जस्तो जाडो महिनामा धेरै जसो भाइरल डायरिया भन्छौँ हामीले, भाइरल इन्फेक्सनले गर्दा
20: चिसोको कारण हुने,
17: चिसोमा हुने भाइरसको कारणले हुन्छ। पानी पर्ने सिजनमा चाहिँ नि फोहोरले गर्दाखेरि हुन्छ, कहिले कहिले यो कोलेराले गर्दाखेरि पनि हुन्छ। फोहोर पानी भयो भने, पानी उमालेर खाएन भने अरू संक्रमण गर्ने ब्याक्टेरियाहरूले
20: अलि बढी चाहिँ जाडो मौसममा जोखिम हुन्छ झाडा पखाला लाग्ने कि गर्मी मौसममा अलि बढी हुन्छ?
17: फरक फरक हुन्छ, त्यो कारण चाहिँ फरक हो होइन। गर्मी महिनामा चाहिँ पानी कुकिङ दूषित भएर हुने, धेरै खाना र पानी दूषित भएर हुने हुन्छ। जाडो महिनामा चाहिँ यो भाइरसले गर्ने भएको भएर वातावरणमा जुन भाइरसको इन्फेक्सन हुन्छ त्यसले गर्दाखेरि हुन्छ। उसलाई रुवा खोकी पनि लाग्छ, जाडा भन्दा पनि लाग्छ, त्यो हुन सक्छ।
20: बाल बालिकालाई लाग्ने जुन झाडा पखाला छ यो गर्मी याममा, त्यो पनि मनसुनका समयमा हुने झाडा पखालालाई चाहिँ कसरी रोक्न सक्छ अभिभावकले?
17: सफाई नै हो होइन। शिशु बालबालिकालाई खाना खुवाउनु अगाडि हात धुन लगाउने, आफूले पनि हात धुने, खुवाउने बेलामा पानी जहिले पनि उमालेर खुवाउने। हामीले पानी चाहिँ उमालेर खान्छौँ, अनि अरू कुरा चाहिँ त्यो खाने पानीले सफा गर्दैनौँ होइन, धाराको पानीले गर्छौँ। त्यो गर्दाखेरि पानी त उमालेर खाएको छौँ, तर अब हात धुँदाखेरि पनि पानी यतिकै हामीले त्यति राम्रोसँग हात नधुने र सफा पानीले हात नधुँदाखेरि पनि त्यसले गर्दाखेरि पनि समस्या हुन सक्छ। झिङ्गा बन्केको कुराहरू नखान दिने होइन, खानेकुराहरू छोपेर राख्ने, ताजा खानेकुरा खाने, घरमै पकाएको तातो तातो खानेकुरा खायो भने चाहिँ संक्रमण हुने चान्स कम हुन्छ।
20: अभिभावकले चाहिँ ख्याल गर्नुपर्ने कुराहरू, जस्तो यो गल्ती गर्दाखेरि चाहिँ बालबालिकालाई, अझ विशेष गरी सहर केन्द्रित बालबालिकाहरूलाई चाहिँ झाडा पखाला लागिरहेछ भन्ने के छ यहाँको अनुभव?
17: एउटा त पानीकै भयो होइन, पानी उमालेर नखुवाउने, प्रशोधन गरेर नखुवाउने एउटा भयो। अर्को कुरा चाहिँ नि बजारको खानेकुराहरू खुवाउने होइन, अब किनेर ल्याएर अब अलिक कहाँ पकाउने, किनेर ल्याएर खुवायो भन्दाखेरि अब त्यो कस्तो हुन्छ, बासी खानेकुरा हुन्छ, त्यसमा चाहिँ नि किटाणु भइसकेको खानेकुरा खाँदाखेरि बढी हुन्छ, बच्चाले रुन्छ, त्यसैले खुवाइदिउँ भन्ने त्यसैले खाना र पानीबाटै सर्ने भएको भएर त्यतातिर चाहिँ अलिक बढी नै ध्यान दिनुपर्छ।
20: विद्यालयमा अब पानी अब घरबाट कतिपय घरैबाट बोतलमा लिएर जानुहुन्छ होइन, कतिपयले विद्यालयमा पनि भरेर खानुहुन्छ, अनि त्यो बोतलको पानी खाँदै गर्दाखेरि चाहिँ बोतलको मुख गाडेर खाने र मुखमा भएको केही खानेकुरा चाहिँ बोतलमा पनि खस्ने पनि हुँदो रहेछ कि, त्यसले चाहिँ कतिको जोखिम
17: गर्दाखेरि पनि हुन सक्छ। त्यो किटाणु नै त्यसमा, त्यो बोतल हामीले राम्रोसँग सफा गरेन भने त्यसैमा किटाणु बढ्छ, अनि त्यसले गर्दाखेरि पनि हुन सक्छ संक्रमण।
20: खानपानमा चाहिँ के ध्यान दिने झाडा पखाला नलागोस् भनेर?
17: प्रशस्त पानी खाने, शुद्ध खाने, उमालेको खाने, तातो तातो खाने, सकुबल होइन, ताजा खाने, बासी सडेगलेको नखाने, फलफूलहरू खाँदाखेरि पनि खाने पानीमा राम्रोसँग पखालेर खाने,
20: खाने पानीमै पखाल्नु पर्यो,
17: पानीमै पखाल्नु पर्यो, एकछिन एकछिन पानीमा डुबाएर राम्रोसँग खाने पानीले पखाल्यो भने चाहिँ नि त्यसमा भएको अब कहिले कहिले कीटनाशक औषधिहरू पनि हाल्या हुन्छ र त्यसमा झिङ्गा सिङ्गा भनिएको छ भने त्यसरी शुद्ध गर्न सकिन्छ।
20: यदि बच्चालाई झाडा पखाला लागिहाल्यो भने शुरूवाती चरणमा के गर्ने?
17: झाडा पखाला लागिहाल्यो भने पनि उसलाई खाना चाहिँ नरोक्ने, हामीले चाहिँ गर्छौ नि खानापिना सब बन्द गरिदिएपछि उसमा पानीको कमी हुन सक्छ, त्यसैले उसले उसले खाने हामीले पकाएर दिने खाना एकदम पचाउन गाह्रो हुने होइन सादा खानाहरू खुवाइरहने र पानी प्रशस्त खुवाउने, अनि एकदमै धेरै भयो भने जीवनजल पानीहरू पनि खुवाउने। बच्चाले कहिले कहिले मान्दैनन् जीवनजल पानी खान, त्यसैले सादा पानी मात्रै खुवाएको पनि भन्नुहुन्छ कतिजनाले, तर बीच बीचमा जीवनजल उसलाई त्यो झाडा पखालाबाट नुन गएको हुन्छ त्यसको त परिपूर्ति त गर्नु पर्यो, त्यसैले बीच बीचमा चाहिँ नि जीवनजल पानी जसरी हामीले एक लिटरमा बनाउँछौ त्यसरी नै बनाउने, सादा पानी र त्यो बीच बीचमा गरेर खुवाउन सकिन्छ।
20: कति पटक भयो भने चाहिँ अस्पताल कुद्दैहाल्नुपर्छ?
17: त्यस्तो भन्ने पटकले भन्दा पनि अब पानीको कमी हुँदै गएपछि बिस्तारै पिसाब कम हुन्छ, बच्चा सुस्तै हुँदै जान्छ, सुरुमा एकदमै पानी खान खोज्छ अनि बिस्तारै पानी खान छोड्छ, लट्ठ हुन्छ होइन, त्यसैले अब सकभर सधैँ भइरहने भन्दा एकदम धेरै भयो, बच्चा पहिलाको जति शङ्खा एक्टिभ छैन भने पनि लानु पर्यो, पिसाब कम भयो भने लानु पर्यो, अलिकति उसको अलिक सुस्त जस्तो देखियो भने तुरन्तै लानुपर्छ, त्योभन्दा अगाडि बच्चा दिशा गरेर चाहिँ खाइरहेछ खेलिरहेछ भने पानी प्रशस्त खुवाउन सकिन्छ।
20: झाडा पखाला भइसकेपछि अब निको भयो, निको हुने चरणमा छ, त्यति बेला चाहिँ खानेकुराहरू के बार्न लगाइन्छ कि? धेरै साह्रो भात खानु हुँदैन, चिल्लो पिरो अमिलो खानु हुँदैन, अनि दालको झोल सकेसम्म दालको झोल मात्रै पनि खुवाउने चलन पनि छ नि त, यो सही हो कि गलत हो?
17: त्यो अब दालको झोल मात्रै सबै झन् त्यति बेला उसलाई बढी पौष्टिक तत्वको
20: पचाउन सक्दैन भनेर चाहिँ खाना
17: दिनुपर्छ, एकैचोटि खाना पच्न गाह्रो हुने कुराहरू खुवाउने भन्दा बिस्तारै उसको जिउले शरीरले नै माग्न थाल्छ नि, बच्चाले खाना खोजेको छ भने खुवाउन सकिन्छ, आफैले पकाएर राम्रोसँग पकाएर अनि दाल खुवाउँदाखेरि चाहिँ हाम्रो त्यो रसमा मात्र त धेरै प्रोटिन नै हुँदैन,
20: छोक्रा राखेर
17: त्यो गरेर खुवाउनुपर्छ दाल खुवाउँदाखेरि।
20: मुसुरीको दाल अलि बढी खुवाउने, मुङको दाल खुवाउने, अनि मासको दाल खुवाउनु हुँदैन, कालो दालहरू हुन्छ नि खुवाउनु हुँदैन भन्ने पनि छ,
17: सबै थोक खुवाउन सकिन्छ।
20: तपाईँको सुझाव के छ अभिभावकलाई यो मनसुनको समयमा?
17: मनसुनको समयमा सरसफाइमा सबभन्दा ध्यान दिनुपर्छ, पानी उमालेर खाने, बच्चाको हात पनि राम्रोसँग खाने पानीले पखाल्ने, आफूले पनि गर्ने, खानेकुराहरू छुँदाखेरि हात मात्र भएर पकाउने ठाउँ भाँडा सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ, ताजा खानेकुरा खुवाउने र बच्चालाई झाडा पखाला लागिहाल्यो भने जीवनजल पानी खुवाउने, धेरै भयो भने अस्पतालमा सल्लाह लिने।
18: बर्खाको समयमा बालबालिकामा झाडा पखालाको जोखिम र बस्नका लागि गर्नुपर्ने पूर्व तयारीका बारेमा वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको यो कुराकानी सकिएसँगै आजलाई हाम्रो पालोको समय सकिएको छ। विपद वा अन्य कुनै पनि संक्रामक रोग र यसको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार भए साझा खबर @gmail.com इमेल गर्नुहोला। सीआईएनको सामाजिक सञ्जाल मार्फत पनि तपाईँले प्रश्न तथा विचार पठाउन सक्नुहुनेछ। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
20: लुम्बिनीका 44 पालिकामा 20,000 भन्दा बढ़ी बाँदर भेटिएका छन्। व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव रहेको छ। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र पारिएको छ। कालो बजारी गर्नेलाई कार्यवाही गरिने भएको छ। आज राति देशभर मेघ गर्जन सहित वर्षाको सम्भावना छ। केही स्थानमा भारी वर्षाको चेतावनी समेत जारी भएको छ। सुस्तामा बढ़दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता रहेको छ। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग गरिएको छ। उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक रहेको छ। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदैछन्। 2 मन्त्रीसँग सांसदको प्रश्न उत्तर कार्यक्रम पनि तय भएको छ। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाई छ। र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना अस्वीकार गर्नुभएको छ। एनपीएल खेल्न सुदूरपश्चिम क्रिकेटमा इंग्ल्याण्डका जैव अनुबन्धित हुनुभएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान साठी अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088, 98485015 र 98486134।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-656-92-0-26।
5: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
6: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147199, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 091 560 892।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: ल यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्नु

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2018

0: सरले तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
0: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
1: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
0: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
0: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली। फोन नम्बर 091 560 892।

0: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अपनाउनु पर्छ।
1: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
0: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
1: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
0: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
1: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
0: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
1: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
0: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिगापुर एफएम को रात्रि 9:55 बजे खबर संक्षेप में यहां स्वागत छ। खबर संक्षेप रतन चौधरी को नमस्कार। उपभोक्ता हित संरक्षण मंच नेपाल सुदूरपश्चिम प्रदेश समिति को दोस्रो अधिवेशन ले भोजराज जोशी को अध्यक्षता में नया कार्य समिति चयन गरेको छ। समिति को उपाध्यक्ष में सरजू प्रसाद चौधरी, सचिव मायकेन्द्र तिमलसेना, कोषाध्यक्ष सपना न्यौपाने भण्डारी चयन हुनुभएको छ। समिति को सदस्य में डाक्टर तुलसी शर्मा, पुष्पा विक्रम शाही र हरीश चन्द वागले चयन हुनुभएको छ। अधिवेशन को उद्घाटन सत्र में मंच का केन्द्रीय उपाध्यक्ष धनपति ढुंगेलले नेपालको संविधानमा उपभोक्ताको हकको व्यवस्था गर्न र उपभोक्ता अदालतको स्थापना गर्न उपभोक्ता हित संरक्षण मंच नेपालको ठूलो भूमिका रहेको चर्चा गर्दै अब जनस्तरमा उपभोक्ता अधिकार स्थापित गराउन नयाँ नेतृत्वले स्वयंसेवी रूपमा काम गर्न तयार हुनुपर्ने बताउनु भएको छ। मंचका निवर्तमान अध्यक्ष डाक्टर भवन सिंह चलाउने 6 वर्ष अघि सुदूरपश्चिम समिति गठन गरेर मंचले काम गर्दा उपभोक्ता हित सवालमा समेत ससाना कुरा पनि समेत समस्या रहेको र समेत सरकारी निकायले ध्यान दिने संस्कृति समेत नभएको अनुभव बटुलेको बताउनु भएको छ। मंचका केन्द्रीय उपमहासचिव तथा निर्वाचन अधिकृत समेत श्रृंगार ऋषि काफ्लेले समेत उपभोक्ता अधिकारको विषयमा आम उपभोक्तालाई जागरण गराउन नयाँ कार्य समितिको महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। नयाँ अध्यक्ष भोजराज जोशीको मंचको समेत विधान अनुसार नै गर्नुपर्ने काम क्षमताले भ्याएसम्म गर्ने प्रतिबद्धता जनाउनु भएको छ। 9 सदस्य कार्य समितिका 2 सदस्य पछि थप हुने जनाएको छ। अन्तर्राष्ट्रिय स्वयंसेवक संगठनले टिकापुरमा सरसफाई गरेको छ। आइतबार टिकापुरको खुला मंच आसपासमा सरसफाई गर्नुका साथै वृक्षारोपण पनि गरिएको बताएको छ। सरसफाई तथा वृक्षारोपण कार्यमा संगठनमा आबद्ध व्यक्तिहरूको सहभागिता रहेकोमा रमा आचार्यले जानकारी दिनुभएको छ। प्रदेश सरकार अल्पमतमा परेसँगै सुदूरपश्चिम प्रदेश सभाको गतिविधि सुस्त आएको छ। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्न थलोको रूपमा रहेको प्रदेश सभामा जनताका समेत समस्या प्रतिनिधिहरूले सरकारलाई सुनाउने सदन यति बेला सुनसान भएको छ। प्रदेश सरकारको समेत जननी प्रदेश सभा रहे पनि यसलाई चलायमान बनाउने मुख्य दायित्व प्रदेश सरकारको रहेको हो। यद्यपि सरकार औपचारिक रूपमा कुनै किसिमको जानकारी नआएकाले प्रदेश सभा बैठक र कार्यव्यवस्था परामर्शको बैठक अनिश्चित रहेको सभामुख भीमबहादुर भण्डारीले बताउनु भएको छ। शुभकामना टोल विकास संस्थाको प्रथम साधारण सभा भएको छ। साधारण सभाको अवसरमा टिकापुर ब्लक नम्बर 19 स्थित टोल विकास संस्थाले निर्माण गरेका ज्येष्ठ नागरिक प्रतीक्षालयको समेत उद्घाटन गरेको छ। शुभकामना टोल विकास संस्थाका अध्यक्ष महेन्द्र सिंह कुवरको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिका वार्ड नम्बर 1 का वार्डाध्यक्ष मोहन लोहार बिका, टिकापुर नगरपालिकाको टोल विकास संस्था गठन कार्यविधि अन्तर्गतको टोल विकास संस्था गठन भइरहेको बताउनु भएको छ। टिकापुरमा 200 भन्दा बढ़ी टोल विकास संस्था रहेका छन्। वार्ड नम्बर 1 मा मात्रै 110 वटा टोल विकास संस्था गठन भएको छ। स्थानीय सरकारले विकासका लागि समेत काम गर्दा नागरिकले अनुभूत गराउनका लागि टोल विकास संस्थासँग सहकार्य गरेर विकास गर्न थालिएको बताउनु भएको छ। जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले आदिवासी जनजातिको भाषा वेशभूषा कला संस्कृति संरक्षणका लागि आफ्नो घरमा बच्चालाई सिकाउन आवश्यक रहेको बताउनु भएको छ। नेपाल आदिवासी जनजाति 32 औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। अध्यक्ष चौधरी जनजातिको भाषा संस्कृति संरक्षणका लागि पालिकाबाट आफूहरूले शुरू गरेको पालिकाभित्रै परम्परागत पहिरान भएको मूर्ति निर्माण, विद्यालयमा थारू भाषाको पाठ्यक्रम निर्माण,
अस्तुङ्की सम्बन्धी चित्रकला लेखन लगायतका कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभएको छ। सुरपा सिंह रोयल्सले नेपाल प्रिमियर लीग 2026का लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाड़ीको रूपमा अनुबन्ध गरेको छ। एनपीएलको पहिलो संस्करणमा समेत सुरपश्चिम रोयल्सबाट खेलको जैव प्रतियोगिताकै उत्कृष्ट खेलाड़ी घोषित भएका थिए। उनले 9 खेलमा 2 समेत अर्धशतक सहितको 275 रन बनाउनका साथै 12 विकेट समेत लिएका थिए। राष्ट्रिय टोलीबाट भने नखेलेका जैवले इंग्ल्याण्डको घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।